0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।
6: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
7: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
6: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
7: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
6: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
8: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
0: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
0: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
0: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
0: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560-011-86, 98460-35111। सम्पर्क नम्बर फेरि एकपटक 98460-35111।

0: टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबरहरू अब विस्तारमा सुन्नुहोस्।

0: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन आजदेखि शुरू हुँदैछ। परम्पराको सम्मान र परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प बन्ने नारासहित महाधिवेशन शुरू हुन लागेको हो। महाधिवेशनको उद्घाटन समारोह आइतबार आज दिउँसो 2 बजेदेखि खुल्ला मंचमा शुरू हुनेछ। महाधिवेशनको बन्द सत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार 19 र 20 गते असोजमा हुने बताइएको छ। निर्वाचन कार्यक्रमका लागि 21 र 22 आयोजक तोकिएको केन्द्रीय आश्वस्त तोकिएको एनडीए निर्वाचन समितिले जनाएको छ। समितिले शुक्रबार र शनिबार महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता रजिस्ट्रेशन गरेको छ। महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ताका लागि 3500 रूपियाँ तोकिएको कांग्रेस प्रवक्ता देवराज चालिसले जानकारी दिनुभएको छ। नाम दर्ता गर्ने प्रतिनिधिहरूलाई कांग्रेसले झोला दिएको छ। झोलामा पार्टी विधान डायरी डट पेन दान खाना खाजा र नास्ताको लागि कुपन र प्रतिनिधि कार्ड राखिएको छ। महाधिवेशनमा 7500 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने प्रवक्ता चालिसले बताउनुभयो। 7500 भन्दा बढ़ी प्रतिनिधिहरू यस पटकको महाधिवेशनमा सहभागी हुँदै हुनुहुन्छ उहाँले भन्नुभयो, जुन नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा ठूलो हो। शनिबार खुल्ला मंचमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चालिसले महाधिवेशनलाई नीति चयनको अधिवेशनका रूपमा परिणत गर्ने प्रयत्न गरिने बताउनु भएको छ। यो महाधिवेशन अधिवेशन नेता चयन भन्दा नीति चयनको अधिवेशनका रूपमा परिणत गर्ने प्रयत्न गर्नेछौ उहाँले भन्नुभएको छ। महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेसले सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासुपासँगै प्रतिपक्षमा रहेका नेकपा एमाले नेपाल कम्युनिष्ट पार्टी लगायतका दलहरूलाई आमन्त्रण गरेको छ। यस्तै छिमेकी मुलुकहरू भारत चीनसँगै अमेरिका लगायतका आधा दर्जन बढ़ी मुलुकहरूबाट पाउन आमन्त्रण गरेको छ। तर उद्घाटन समारोहको तिथि मिति परिवर्तन भएका कारण विदेशी पाहुनाको उपस्थिति न्यून रहने सम्भावना रहेको कांग्रेसले जनाएको छ। प्रवक्ता चालिसले आज उद्घाटन सत्रपछि शुरू हुने बन्द सत्रमा पार्टीको आगामी नीति कार्यक्रम तथा समसामयिक प्रतिवेदनहरू पेश गरिने बताउनु भएको छ। सभापति गगन कुमार थापाले आगामी 5 वर्षको लागि राजनीतिक आर्थिक उत्पादन रोजगार तथा विदेशी नीति सम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र पेश गर्ने उहाँले जानकारी दिनुभएको छ। महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरूका लागि काठमाडौँको गौशाला, कोटेश्वर, लाजिमपाट, ठमेल, नयाँ बासपार्क, वसुन्धरा, बाजाजु र कलंकी क्षेत्रका होटल बुकिङ गरिएको छ। पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाद धमलाको समितिमा रहेको आवास व्यवस्थापन समिति सदस्य रहेका नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका अध्यक्ष लीला प्रसाद ढकालले 10,000 प्रतिनिधि तथा शुभेच्छुक बस्न मिल्ने गरी काठमाडौँका विभिन्न क्षेत्रमा होटल बुकिङ गरिएको बताइएका छन्। उनका अनुसार कोशी र मधेस प्रदेशबाट आएका प्रतिनिधिलाई गौशाला र कोटेश्वर, बागमती प्रदेशका प्रतिनिधिलाई लाजिमपाट र ठमेल, गण्डकी र लुम्बिनीका लागि बालाजु र नयाँ बर्सपार्ग, कर्णाली र सुदूरपश्चिमका लागि सुन्दरा र कलंकीमा बस्ने व्यवस्था गरिएको छ। यस्तै विदेशबाट आएका जनसम्पर्क समितिका प्रतिनिधिका लागि लाजिमपाट र ठमेलमा व्यवस्था गरिएको छ। महाधिवेशनका भाग लिन आउने जिल्ला जनसम्पर्क समिति भातृ संस्थाका महाधिवेशन प्रतिनिधिले बस्ने व्यवस्था र होटलको खर्च भने आफैले बेहोर्नुपर्ने कांग्रेसले जनाएको छ। विदेशबाट महाधिवेशनमा आउने पाहुनाका लागि भने आवास खर्च पार्टीले बेहोर्ने बताएको छ। प्रवक्ता जालिसीका अनुसार प्रतिनिधिका लागि महाधिवेशन अवधिभर बिहान र दिउँसोको खाना पार्टीले भिकुटी मण्डपमा खुवाउने व्यवस्था गरेको छ। महाधिवेशन प्रतिनिधिहरूलाई स्वास्थ्य सेवा दिन कांग्रेसले महाधिवेशन स्थलमा 30 जना स्वास्थ्य कर्मी सहितको हेल्प डेस्क तयार गरेको छ। महाधिवेशन आयोजक समिति अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डाक्टर केदारनारसिंह केसीका अनुसार महाधिवेशन स्थल रहेको खुल्ला मञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि हेल्प डेस्क बनाएको छ। 5 स्थल रहने हेल्प डेस्क मार्फत सामान्य स्वास्थ्य परीक्षण र आकस्मिक सेवा प्रदान गरिने बताइएको छ। कांग्रेस केन्द्रीय सदस्य समेत रहेका डाक्टर केसीले हेल्प डेस्क 2 सीटमा सञ्चालन हुने जानकारी दिए। उनका अनुसार डेस्कमा 8 जना चिकित्सक, पारामेडिक्स तथा नर्सहरू रहनेछन्। महाधिवेशन स्थलमा ब्लड प्रेसर, सुगर, सिटामोल, जीवनजल, घाउचोटमा प्रयोग हुने औषधि लगायत निशुल्क प्रदान गरिने केसीले बताएका छन्। प्रतिनिधिहरूलाई तत्काल आकस्मिक उपचारका लागि अस्पताल लैजानुपर्ने अवस्था आए वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धारामा रहेको बीपी स्मृति अस्पतालमा व्यवस्था मिलाइएको छ। त्यसका लागि महाधिवेशन स्थलमा नै 2 एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ। रातिको समयमा समेत स्वास्थ्य सेवा आवश्यक परे अनकुल ड्यूटीको व्यवस्था समेत गरिएको छ। होटलमा रहेको अवस्थामा पनि महाधिवेशन प्रतिनिधिलाई कुनै समस्या आइपरे होटलमै पुगेर स्वास्थ्य जाँच गर्ने प्रबन्ध गरिएको डाक्टर केसीले जानकारी दिनुभयो। कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजय बहादुर सोराका अनुसार महाधिवेशनमा भाग लिन खुल्ला मञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ। संयोजक सोराका अनुसार धराहाराको अण्डरग्राउण्ड माइतीघरदेखि भद्रकालीसम्मको वान वे सड़कको एकतर्फी दरबार मार्ग स्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ। यस्तै पुरानो बस पार्क आसपास र भिकुटी मण्डपभित्र पनि केही सवारी साधन पार्किङ गर्ने गरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उनले जानकारी दिएका छन्। यता नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आसन्न 15 महाधिवेशन र आगामी कार्य समिति निर्वाचन सम्बन्धी वैधानिक व्यवस्थाबारे विशेष विज्ञप्ति जारी गर्दै ध्यानकर्षण गराएको छ। समितिका सदस्य सचिव डाक्टर राजु कटवालद्वारा जारी विज्ञप्तिमा नेपाली कांग्रेसको विधान 2017 संशोधन सहितको व्यवस्थाबारे स्मरण गराएको हो। विधान अनुसार पार्टीको कुनै तहको अधिवेशनमा प्रतिस्पर्धा गरेको व्यक्ति सोही अवधिमा सोभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्य समितिको पदमा उम्मेद्वार हुन नपाउने स्पष्ट पारिएको छ। यसै व्यवस्थाका आधारमा आसन्न 15 महाधिवेशनमा कुनै पनि पदमा उम्मेद्वार रहेको भएको व्यक्ति त्यस पश्चात हुने प्रदेश कार्य समिति र जिल्ला कार्य समितिमा उम्मेद्वार बन्न नपाउने जानकारी गराइएको छ। साथै पदेन महाधिवेशन प्रतिनिधि तथा भातृसंघ र शुभेच्छुक संस्थाबाट आएका पदेन प्रतिनिधि अधिवेशनमा केन्द्रीय कार्य समितिमा उम्मेद्वार बन्न नपाउने वैधानिक व्यवस्था रहेको समेत विज्ञप्तिमा स्पष्ट पारिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा कास्की क्षेत्र नम्बर 3 सभापतिमा प्रकाश बराल निर्वाचित हुनुभएको छ। प्रकाश प्रदेश सभा सदस्य समेत रहेका बरालले सभापतिका उम्मेद्वार विष्णुबहादुर क्षेत्रीलाई पराजित गरी निर्वाचित भएका हुन्। यसै गरी क्षेत्रीय सचिवमा शीतल अधिकारी र सहसचिव महिलामा सरिता केसी भट्टराई निर्वाचित भए उता कास्की क्षेत्र नम्बर 1 सभापतिमा सरोज केसी र क्षेत्र नम्बर 2 नवीन बराल निर्वाचित भइसकेका छन्। कास्की 3 महाधिवेशन प्रतिनिधि महिलातर्फ सीता अधिकारी हीरा भट्टराई पुनम भट्ट भट्टराई र पवित्र थापा निर्वाचित भए। खुल्ला 10 मनोज गुरूङ युवराज कुंवर खिमलाल बास्तोला आइन्दल गुरूङ मीनबहादुर गुरूङ शंकर ढुंगाना शुक्रराज शर्मा डाक्टर कृष्ण प्रसाद पौडेल भरत बहादुर अधिकारी र वीरेन्द्र गुरूङ निर्वाचित भए। वीरेन्द्र गुरूङसँग समान मत 270 ल्याएका जिमनाथ पौडेल भने गोला प्रथामा पराजित भए। श्रमिकतर्फ जितबहादुर गुरूङ पेशागत विषय विज्ञमा इन्जिनियर एम कृष्ण पौडेल युवा महिलातर्फ युनिका तामाङ युवा खुल्लातर्फ विकास थापा र विज्ञान राष्ट्रवेदी विजय भए। अपाङ्गतातर्फ रामचन्द्र तिमिल सेना दलिततर्फ उदय कुमार नेपाली प्रजातन्त्र शहीद परिवारतर्फ भेषराज पराजुली दलित खुल्लातर्फ मनबहादुर विश्वकर्मा महाधिवेशन प्रतिनिधि समानुपातिक दलित महिलामा गौमाया नेपाली आदिवासी जनजाति खुल्लातर्फ ललित गुरूङ र आशबहादुर गुरूङले जित हात पारे। आज महिलातर्फ सीता गुरूङ र शर्मिला तामाङ खस आरे खुल्लातर्फ राजाराम पौडेल र पशुपति भट्टराई विजय भए। खस आरे महिलातर्फ अधिवक्ता सरिता तिमल सेना पङ्गेन र विजयालक्ष्मी कोइराला विजय भएका छन्। पोखरा महानगरपालिका 31 स्थित बेगनास्थानमा डुबेर 24 वर्षीय नरेश विकको मृत्यु भएको छ। सल्यान घर भई पोखरा 14 खसी बजार बस्दै आएका विक शनिबार साँझ नुहाउने तथा पौडी खेल्ने क्रममा तालमा डुबेर बेपत्ता भएका थिए। बेपत्ता भएको खबर पाए लगत्तै सशस्त्र परिवारकालीका गण पोखराबाट गोताखोर सहित 11 उद्धार टोली घटनास्थल पुगेको थियो। सशस्त्र परिनिरीक्षक शरण बहादुर खड्काको कमाण्डमा साँझ 5:55 बजे पुगेको टोलीले खोजी थालेको थियो। गोताखोर सशस्त्र प्रहरी जवान देवराज खनाल र युवराज श्रेष्ठ साँझ 7 तालको करिब 25 फिट गहिराईबाट विकलाई मृत अवस्थामा निकालेको थियो। सशस्त्र प्रहरीले मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको जनाएको छ। सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत कार्यरत कर्मचारी तथा सूचना तथा परामर्शकर्मीको लागि आयोजित 2 तनाव व्यवस्थापन तालिम सम्पन्न भएको छ। सामाजिक विकास विभाग तथा खेलकुद मन्त्रालय अन्तर्गतको सुरक्षित आप्रवासन कार्यक्रमले आयोजना गरेको तालिम कास्कीको ढिकुर पोखरी स्थित हिमालयन देउराली रिसोर्टमा शुक्रबारदेखि शनिबारसम्म सञ्चालन भएको हो। तालिममा सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक आप्रवासी स्रोत केन्द्र रही सेवा तथा परामर्श दिने सूचना तथा परामर्शकर्मी र मन्त्रालयका कर्मचारी गरी 42 जनाको सहभागिता रहेको थियो। तालिममा मानसिक स्वास्थ्य हेरचाह सकारात्मक सोच पेशागत विकास तथा सकारात्मक ऊर्जासँग सम्बन्धित विभिन्न विषयमा सहजीकरण गरिएको थियो। तालिमको पहिलो दिन सावित्री शर्माले मानसिक स्वास्थ्य प्रबन्धनका तरिका तथा औजार र स्व हेरचाह सम्बन्धी तरिका तथा क्रियाकलापका विषयमा सहजीकरण गर्नुभएको थियो। त्यसै गरी सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका सचिव शेषनारायण पौडेलले कार्य वातावरण र सहजीकरणमा सकारात्मक सोच विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यतालिकामा समेत मानसिक स्वास्थ्य प्रबन्धन स्व हेरचाह र कार्यस्थलमा सकारात्मक सोचका विषयमा समावेश गरिएको थियो। दोस्रो दिन भक्तराज रसाईले प्रशंसनीय दृष्टिकोण तथा पेशागत विकासका विषयमा सजीकरण गर्नुभएको थियो भने पत्रकार तथा उत्प्रेरक सुषमा पौडेलले सकारात्मक ऊर्जा तथा उत्प्रेरणा सम्बन्धी क्रियाकलाप गराउनु भएको थियो। सहभागीहरूका लागि योग तथा साधना समेत सञ्चालन गरिएको थियो। कार्यक्रमको समापन गर्दै सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका सचिव शेषनारायण पौडेलले कर्मचारीहरूले आफ्नो तनाव व्यवस्थापन गर्दै खौसी भएर काम गर्न सकुन् भन्ने उद्देश्यले तालिम आयोजना गरेको बताउनुभयो। उहाँले सेवाग्राहीसँग प्रत्यक्ष रूपमा काम गर्ने कर्मचारीहरूले मुस्कान सहितको सेवा प्रदान गर्न सकुन् र सेवा भावलाई अझ मजबूत बनाउन सकुन् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो। तालिमपछि कर्मचारीहरूमा सकारात्मक ऊर्जा र उत्साह बढ़ने विश्वास व्यक्त गर्दै सचिव पौडेलले आगामी दिनमा सेवाग्राहीलाई मुस्कान सहित तनावमुक्त र प्रभावकारी सेवा प्रदान गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा कुनै पनि समस्या नगरी निस्वार्थ भावना र सेवाभावका साथ काम गर्न कर्मचारीलाई अनुरोध गर्नुभयो। सेवाग्राहीलाई प्रदान गरिने सेवा कर्मचारीको व्यवहार सकारात्मक सोचसँग पनि जोड़िने भएकोले आफूले गर्ने कामप्रति जिम्मेवार र प्रतिबद्ध हुनुपर्ने उहाँको भनाइ थियो। तालिमले कर्मचारीहरूलाई कार्यस्थलमा उत्पन्न हुने तनाव व्यवस्थापन गर्न सकारात्मक सोच विकास गर्न तथा आफ्नो मानसिक स्वास्थ्य र यसो हेरचाहमा ध्यान दिन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। पर्यटनको राजधानी पोखरामा आउँदो शनिबार आयोजना हुने तेस्रो संस्करणको खुल्ला पर्वतीय दौड़ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। पोखरा प्रबन्धन केन्द्रको आयोजनामा पोखरा 22 फुम्दी भूमदीमा यही असोज 24 गते हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ। प्रतियोगिताका लागि असोज 21 गतेसम्ममा नाम दर्ता गराइसक्नुपर्ने जनाएको छ, जसमा हालसम्म 18 जिल्लाका 80 भन्दा बढ़ी धावक नाम दर्ता गराइसकेको कार्यक्रम संयोजक दिननाथ बरालले जानकारी दिनुभयो। प्रतियोगिताका लागि असोज 21 गते राति 12 बजेसम्म पोखरा क्लिक अनलाइन मार्फत नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ। खेल पर्यटन मार्फत ग्रामीण पर्यटन र कृषि अर्थतन्त्रलाई जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक दिननाथ बराले बताउनुभयो। पोखरा आसपासका सम्भावित ग्रामीण पर्यटक के गन्तव्यको पहिचान गरी बजार क्षेत्रमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रसँग जोड्ने पर्वतीय दौड़ प्रभावकारी माध्यम बन्ने उहाँको भनाइ छ। पुम्दी भूमदी क्षेत्रको प्राकृतिक सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित हुने प्रतियोगिता विश्व शान्ति स्तूपबाट शुरू भई पुम्दीकोट स्थित विशाल महादेवको मूर्तिलाई परिक्रमा गर्दै पोखरा 22 को वडा कार्यालय हुँदै न्याल डाँडा स्थित कालाबाङ घडेरी बुद्ध पार्कमा पुगेर सम्पन्न हुनेछ। 8 किलोमिटर दूरीको दौड़मा खुल्ला वडा स्तरीय खुल्ला महिला 16 वर्ष मुनिको विदेशी र भेट्रान्स गरी 6 विधामा प्रतिस्पर्धा गराइनेछ। प्रतियोगितामा खुल्लातर्फ प्रथम हुने धावकले 50,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन्। यस्तै प्रतियोगितामा दोस्रो तेस्रो चौथो र पाँचौं हुनेले क्रमश 30,000 15,000 7,000 र 3,000 रूपियाँ प्राप्त गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो। प्रतियोगितामा 6औंदेखि 10औं स्थानसम्म दूरी पारा गर्ने धावकलाई झनै 1,000 रूपियाँ प्रदान गर्ने आयोजकले जनाएको छ। वडा स्तरीय खुल्ला महिला र 16 वर्ष मुनिको विधामा प्रथम द्वितीय र तृतीय हुने खेलाडीले क्रमश 15,000 र 3,000 रूपियाँ सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेछ। विदेशी धावकतर्फ विजेताले 15,000 र उपविजेताले 7,000 रूपियाँ पाउनेछन् भने भेट्रानतर्फ विजेतालाई 15,000 रूपियाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने पोखरा प्रबन्धन केन्द्र र पोखरा क्लिकद्वारा वितरित विज्ञप्तिमा उल्लेख छ। पोखरा महानगरपालिका वार्ड नम्बर 22 का अध्यक्ष हिमलाल बरालले पर्वतीय दौड़ पुम्दी भूमदीको पहिचान बनेको बताउनुभयो। यसले त्यस क्षेत्रको पर्यटन प्रबन्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। प्रतियोगिताको अपनत्व वडा लिएको बताउनुभयो। वडा अध्यक्ष बरालले पोखरा 22 मा निर्माण भइरहेको पदमार्गमा ले आगामी दिनमा पोखरा आउने पर्यटकको बसाई अवधि लम्ब्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गर्दै यो प्रतियोगिता पोखरा 22 को पुजी रहेको उल्लेख गर्नुभयो। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले पर्वतीय दौड़ले पोखराको पर्यटनलाई माथि उकास्न सहयोग पुग्ने बताउनुभयो। प्रतियोगिताको अपनत्व पर्यटनसँग सम्बद्ध संघ संस्थाले लिएको बताउँदै आवश्यकता अनुसार प्रतियोगिताको लागि सहयोग गर्ने उद्घोष गर्नुभयो। अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पदक दिलाएका धावकहरू प्रतियोगितामा सहभागी भएको अवस्थामा आवश्यक आतिथ्यता सेवा उपलब्ध गराउने उहाँको घोषणा छ। नेपाल पत्रकार महासंघका क्षेत्रका अध्यक्ष माधव बरालले पर्वतीय दौड़ले खेल क्षेत्रसँगै स्थानीय अर्थतन्त्र र कृषि क्षेत्रको समेत प्रबन्धनमा योगदान पुर्याउने बताउँदै प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उकालाबाङ घडेरी बुग्द पार्क समितिका अध्यक्ष राज गुरूङ लालले प्रतियोगिताले पुम्दी भुम्दीको मात्र नभई समग्र पोखराको खेल तथा पर्यटन प्रबन्धनमा योगदान पुर्याउने बताउनु भएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
2: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: साथी हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
2: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग पोखरा छ हल्लनचोक। सम्पर्क नम्बर 9841968444 र 9811948975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं। श्रम तथा रोजगार कार्यालय पोखराको सूचना।
1: रोजगार दाताले श्रम ऐन 2074 र नियमावली 2075 तोकिए बमोजिम रोजगार सम्झौता गरेर मात्र श्रमिक कर्मचारीलाई रोजगारीमा राख्ने व्यवस्था मिलाऊ।
2: नेपाल सरकारद्वारा तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कम नहुने गरी पारिश्रमिक उपलब्ध प्रदान गर्ने गरी रोजगार सम्झौता गर्ने र पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य रूपमा बैंक खाता मार्फत भुक्तानी गर्ने गरौं।
1: सम्पूर्ण श्रमिक कामदारहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउ।
2: दैनिक 8 घण्टा हप्तामा 48 घण्टा भन्दा बढी समय काममा नलगाउने सो समय भन्दा बढी समय काममा लगाउनु पर्ने भएमा अतिरिक्त पारिश्रमिक दिएर दैनिक 4 घण्टा हप्तामा 24 घण्टा भन्दा बढी अतिरिक्त समय काममा नलगाउ।
1: प्रत्येक श्रमिक कामदारलाई अनिवार्य साप्ताहिक बिदाको व्यवस्था मिलाएर मात्र कामकाजमा लगाउने गरौं।
2: कुनै पनि प्रतिष्ठानमा महिला श्रमिक कामदारलाई सूर्यास्त पछि सम्म काम लगाउनु पर्ने भएमा वासस्थानसम्म पुग्नका लागि अनिवार्य यातायातको व्यवस्था मिलाउने गरौं।
1: कुनै पनि प्रतिष्ठानले 18 वर्ष भन्दा कम उमेरका श्रमिक कामदारसँग कुनै किसिमको रोजगार सम्झौता गरी काममा नलगाऊ।
2: श्रम तथा रोजगार कार्यालय पोखरा।
3: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दोकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दोकान जान्छु नि।
5: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9821027014।
1: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरीद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेदी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चदेबालो क्योइमी टिब ख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विषा रुसैले कार तब ख्योर बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
3: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
4: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
3: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक।

0: सरासात मासबार मदरल्यान्ड मावि सँगै संचालक गुरु प्रसाद बराल मोबाइल नम्बर 9840202127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। गएको हप्ताको वर्षापछिको बाढ़ी पहिरोको कारण अवरूद्ध बनेको चीन र भारत जोड्ने बेनी जोमसुम कोरला सड़कको म्याग्दी खण्डमा मर्मतको लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ। असोज 8-11 गतेसम्मको निरन्तर वर्षापछि आएको बाढ़ी पहिरोले माल ढुङ्गाबाट घाँसासम्म झण्डे 50 किलोमिटर दूरीमा 46 भन्दा धेरै ठाउँमा सड़क अवरूद्ध भएको थियो। मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरूङ तातोपानी र पर्वतको माल ढुङ्गाबाट म्याग्दीको राघुघाट खण्डमा मर्मतपछि एकतर्फी गाड़ी सञ्चालन भएको छ। रघुगंगा गाउँपालिका 3 तिल्के निचोरमा रहेको रघुघाट जलविद्युत आयोजनाको विद्युत गृह र स्विच यार्ड परिसरमा रहेको ज्ञान टी टावर हटाउन भएको ढिलाइ र इन्धन सकिएपछि मर्मतमा चुनौती सिर्जना भएको बेनजमसुम कोरा सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले बताउनुभयो। तिल्केनी चौर पोखरे बगर खण्डमा पहिरो पन्छाउने पार काट्ने र फिलिङ गर्ने डोजर लोडर ब्याक हो लोडर टिप्पर चलाउन डिजेलको अभाव भएको छ। उहाँले भन्नुभयो तिल्केनी चौरमा टावर हटाउन भएको ढिलाइले 2 दिनदेखि सड़क बनाउने काम प्रभावित बनेको छ। मुस्ताङतर्फको इन्धन ढुवानी गर्न अन्तर जिल्ला समन्वय टावर हटाउन रघुघाट जलविद्युत आयोजना मार्फत माथिल्लो निकायमा पहल र उच्च स्तरीय टोलीबाट पहिरो प्रभावित सड़कको निरीक्षण गरेर सज्जीकरण भएको प्रमुख शर्माले उल्लेख गर्नुभयो। रघुगंगाको पिप्ले भगवती बेग हुँदै बेग खोला जोड्ने वैकल्पिक बाटो खुलाएर साना गाड़ी सञ्चालन र इन्धन ढुवानीका काम भइरहेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो। सड़क विभागका महानिर्देशक डाक्टर विजय जैसी सहितको प्राविधिक टोलीले अस्ति शुक्रबार पहिरोबाट प्रभावित सड़कको निरीक्षण गरेर मर्मतका लागि स्रोत साधनको अभाव हुन नदिन प्रतिबद्धता जनाएको थियो। रघुघाट जलविद्युत आयोजनाका प्रमुख राजबहादुर विष्टले टावर हटाउने विषयमा आफ्नो तहबाट निर्माण गर्न नसकिने भएकाले माथिल्लो निकायको स्वीकृति लिनुपर्ने बाध्यता रहेकाले त्यसको बारेमा जानकारी नबुझे सुरक्षाकर्मी परिचालन नगर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो। तिल्केनी चौरमा रघु राहुघाट जलविद्युत आयोजनाको विद्युत गृहबाट पानी फाल्ने बनाइएको टेलेरेस डक सड़क निर्माण कम्पनीका उपकरण तथा कम्प्याकमा बाढ़ीले कटान गरेर क्षति पुर्याएको छ। राहु पारे सिरुबारी कुनौटा महवीर भिरकाटे धिरच्याङ र रातो पानीमा सड़क कटान गरेको छ भने पोखरे बगरको सड़क पुलको पहुँच मार्ग बाढ़ीले बगाएको छ। आफ्नै घर बनाउने सपना देखिएका नागरिकलाई लक्षित गर्दै सरकारले सहुलियतपूर्ण कर्जा कर्छु तथा सरल किस्ताबन्दी सुविधा सहितको नयाँ कानूनी आधार तयार गरेको छ। पूर्वाधार विकास मन्त्रालयले संघीय संसदमा पेश गरेको भवन ऐन 2055 संशोधन गर्न भनेको विधेयकले आधुनिक सुरक्षित र भूकम्प प्रतिरोधी स्मार्ट घर निर्माणका लागि बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा सहज वित्तीय प्याकेज उपलब्ध गराउने बाटो खुलेको हो। विधेयक ऐनको रूपमा पारित भएपछि बन्ने कार्यविधि मार्फत 5 लाख रूपियाँसम्मको अग्रिम भुक्तानी डाउन पेमेन्ट र मासिक करिब 11,000 रूपियाँ हारारीको सरल किस्ताबन्दी जस्ता सहुलियतपूर्ण आवास कर्जा योजनाहरू कार्यान्वयनमा ल्याउन सकिने गरी कानून प्रबन्ध मिलाइएको छ। विधेयकको दफा 16 झमा स्मार्ट घर निर्माण तथा प्रबन्धन सम्बन्धी विशेष व्यवस्था प्रस्ताव गरिएको छ। नागरिकको जीवनस्तर गुणस्तरीय बनाउन सुरक्षित तथा प्रविधि मैत्री आवास विकास गर्न तीनै तहको सरकारले बैंक तथा वित्तीय संस्था बीमा कम्पनी र सहकारीहरूसँगको समन्वयमा गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गर्न सक्नेछ। साथै यस्ता घर निर्माणलाई प्रोत्साहन गर्न सरकारले अनुदान कर छुट तथा अन्य वित्तीय सहुलियत समेत उपलब्ध गराउने सक्नेछ। यसले न्यून तथा मध्यम आय भएका परिवारलाई ठूलो पुँजी एकमुष्ट जुटाउन नपरे पनि न्यूनतम अग्रिम भुक्तानी र नियमित मासिक किस्ता तिरेर नयाँ घर बनाउने वा खरिद गर्ने अवसर जुटाउनेछ। विधेयकले घर निर्माणको प्रक्रियालाई आर्थिक रूपमा थप सहज बनाएको छ। विधेयकको दफा 8 खण्ड चले मानक इन्जिनमा डिजाइनमा आधारित सुरक्षित र भूकम्प प्रतिरोधी आवासीय संरचनालाई स्मार्ट घरका रूपमा वर्गीकरण गरेको छ। दफा 11 उपदफा 2 अनुसार यस्ता स्मार्ट घर तथा परम्परागत प्रविधिका भवन निर्माणका लागि नक्सा स्वीकृतिको दरखास्त दिँदा स्थानीय तहले नक्सा तयारी र नक्सा पास दस्तुरमा 100% पूर्ण छुट दिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। स्थानीय तहले नै त्यस्ता भवनका लागि नमूना नक्सा निशुल्क उपलब्ध गराउनु पर्नेछ। यता नागरिक आवास सुनिश्चित

अन्तर्गत परिवारको आफ्नै प्रयोजनका लागि बन्ने पहिलो आवासीय घर निर्माणमा स्थानीय तहले निशुल्क प्राविधिक परामर्श, नमूना डिजाइन र स्थानीय निर्माण सामग्री उपलब्ध गराउनेछन्। यति मात्र होइन, स्थानीय तहले सिफारिश गरेका अति विपन्न परिवारले घर बनाउँदा नेपाल सरकार केन्द्रले 50,000 रूपियाँ र प्रदेश सरकारले 25,000 रूपियाँ नघट्ने गरी सिधै नगद अनुदान उपलब्ध गराउनु पर्ने बाध्यात्मक व्यवस्था समेत विधेयकमा राखिएको छ। यो विधेयक संसदबाट पारित भएपछि बन्ने निर्देशिका र वित्तीय कार्यविधि न्यून आय भएका नागरिकलाई पनि न्यून अग्रिम भुक्तानी र मासिक सर्वोच्च स्थानमा सुरक्षित आवासको मौलिक बन्ने मालिक बन्ने ढोका खुल्ने अपेक्षा गरिएको छ। राष्ट्रपतिले आगामी स्थानीय तहको निर्वाचन लक्षित गर्दै केन्द्रीय उम्मेद्वार छनौट समिति गठन गरेको छ। साथै शनिबार पार्टीका विभिन्न 13 केन्द्रीय विभागहरूमा प्रमुख तथा सदस्यहरूको मनोनयन समेत गरेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहिबार सभापति रवि लामिछानेको अवस्थामा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णयहरू गरेको हो। राष्ट्रपतिद्वारा जारी विज्ञप्ति अनुसार पार्टीका महामन्त्री विपिन आचार्यको समक्षमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति गठन गरिएको हो। उक्त समितिमा मिलन लिम्बु, रहबर अन्सारी, डाक्टर तोसिमा कार्की, कविन्द्र बुटलाकोटे, सुशान्त वैदिक, टासी लाहाजोम र जनक सिंह धामी सदस्य रहेका छन्। यस्तै पार्टीका साथै प्रदेशका सभापतिहरू समितिमा पदन्न सदस्य रहने व्यवस्था गरिएको छ। यसै गरी बैठकले पार्टीका विभिन्न विभागहरूमा प्रमुख सदस्यहरूमाको समेत जिम्मेवार बाँडफाँड गरेको छ, जसमा प्रवास सम्पर्क विभागमा अनिष्ठा, आर्थिक व्यवस्थापन विभागमा डाक्टर मनोहर प्रधान, कानूनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय लैङ्गिक समानता तथा समावेशी विभागमा रुबिना आचार्य, सुशान्त राज्य व्यवस्था विभागमा सुदीप ढकाल, विधायन संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ पोखरेल, कृषि भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम रोजगार तथा सामाजिक सुरक्षा विभागमा दीपक कुमार शाह, आपूर्ति बजार सुशासन र उपभोक्ता अधिकार विभागमा शर्मिला खना, विज्ञान सूचना प्रविधि प्रबन्धन र स्टार्टअपमा आनन्द बहादुर चन्द, संस्कृति पर्यटन तथा संस्कृति राष्ट्रिय सम्पदा विभागमा धनञ्जय रेग्मी, सम्राट बुढाथोकी, वातावरण जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी, सामाजिक न्याय तथा समानता प्रबन्धन विभागमा रिमा विश्वकर्मा, पार्टी संगठनलाई थप सुदृढ बनाउन र आगामी निर्वाचनको तयारीलाई तीव्रता दिने यो निर्णयहरू गरेको राष्ट्रपतिले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र स्थापना दिएपछि मुलुकमा केही पनि नभएको भन्ने भाषी इतिहास र तथ्यसँग खेलमेल नहाने बताएका छन्। शनिबार काभ्रे जिल्ला एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राजनीतिक परिवर्तनदेखि विकास निर्माणसम्म भएका उपलब्धिलाई इतिहासबाट मेटाएर नयाँ कथा बनाउन नसकिने बताएका हुन्। गणतन्त्र स्थापनापछि भएका उपलब्धिको वस्तुनिष्ठ समीक्षा गर्नुपर्नेमा जोड़ दिँदै उनले कमजोरी स्वीकार गर्दै उपलब्धिलाई तथ्यसहित जनतासम्म प्रस्तुत गर्नुपर्ने बताएका छन्। अब एउटा खेलकुदको समाचार। नेपाल क्रिकेट टोलले आईसीसी क्रिकेट विश्वकप लीग दुईको अन्तिम श्रृंखलामा लागि ओमन जाने तयारीमा छ। यसअघि 21 गतेदेखि ओमनमा शुरू हुने त्रिकोणात्मक श्रृंखलामा नेपालले घरेलु टोली ओमन र क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ। यो श्रृंखला नेपालका लागि केवल लीग दुईको चार खेल पूरा गर्ने अवसर मात्र होइन, आफ्नो एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई हैसियत जोगाउने निर्णायक परीक्षा पनि हो। नेपाली लीग दुईमा 32 खेल खेलिसक्दा 11 जित 19 हार र दुई खेलमा नतिजा बिन हुँदै 24 अङ्क जोडेको छ। 8 टोली सहभागी प्रतियोगितामा अङ्क तालिकामा नेपाल 7 स्थानमा रहेको छ। नेपालभन्दा एक स्थान माथि रहेको क्यानाडाको 25 अङ्क छ भने ओमान 31 अङ्क सहित 4 स्थानमा छ। त्यसैले नेपालले अन्तिम चार खेलमा हासिल गर्ने नतिजाले उसको लीग दुईको अन्तिम स्थान मात्र होइन आगामी विश्वकप छनौटको बाटो समेत निर्धारण गर्नेछ। अब खेलकुदको समाचार। कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिम भूभागमा पश्चिम वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश, बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागमा भने मनसुनी वायुको आंशिक प्रभाव रहेको छ, जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागमा सारन्त्या बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशको थोरै तथा कोशी प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर सँगालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसंसार लेख्न अहिले न
नौ बजे खबरसँग लाउनेछ। हामी सफलताको पाइलामा अब केही विरोध भए सुन्नु सक्नुहुन्छ विभिन्न गीत सङ्गीत र रेडियो सफलता सुन्दै गर्नु।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
8: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: हेलो,
11: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन न, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा।
13: फोन नम्बर 061-57-9115।
14: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाउ।
15: मेरी आमै नि घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
14: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा काष्ठ उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्सेन्ट चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टील आल्मुनियम मेटल उद्योग पर्सेङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
19: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
20: होइन के भन्छ यो रेडियाले?
19: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। The Gorkhas Ranger Security Service and Private Limited ले विक्रम सम्मत 2071 देखि हालसम्म तपाईं हाम्रै उद्योग कलकारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क द गोर्खाज रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 9856140 9856060127 र 9808214140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था द गोर्खाज रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
5: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
21: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
5: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
22: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 9856035394
23: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा
24: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
25: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
24: अनि कहाँ छ छोरा यो पसल
25: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि
24: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
25: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
24: पोखरा 2 बिन्दवासिनी बस पार्क
25: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
24: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
25: मोबाइल नम्बर 9846059581
24: 9166715475
26: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

प्रकृतिले सजिएको सुन्दर हाम्रो देश नेपाल, नेपालको मुटु पोखरा, राम्रो पोखरा अनि हाम्रो पोखरा, राम्रो पोखरा अनि हाम्रो पोखराको एउटा गीत गाउन मन लाग्यो मलाई।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ उद्योग,
3: रेनबो हेन्डीग्राफबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161520179।

0: Umangga.
1: Wal pareko gagro.

ज्यादै टाढा पहाड़ी इलाकामा एकजना माली बस्दथे। उनलाई फूल बिरुवाहरूसँग अत्यन्तै प्रेम थियो। मालीले अग्ला पहाड़हरूको बीच समथर भागमा धेरै मेहनत गरेर एउटा सुन्दर बगैंचा बनाए। उनले बगैंचामा थरी थरीका सुन्दर र सुगन्धित फूलहरू अनेक रुख बिरुवा हुर्काए। बगैंचा हरा भरा बनाई राख्नका लागि मालीले निकै कड़ा परिश्रम गर्नु पर्थ्यो। पहाड़मा पानी त थिएन, त्यसैले उनले दुईवटा माटोका ठूलठूला गाग्राहरू खरिद गरे। ती गाग्राहरूलाई एउटा बलियो बाँसको दुई छेउमा बाँधिदिए डोरी लगाएर। हरेक बिहान आफ्नो काँधमा त्यो बाँसको दुवै छेउमा ती माटाका गाग्राहरू डोरीको सहायताले झुन्ड्याएर पहाड़बाट तल ओर्लिएर उपत्यकामा झरिरहेको झरनासम्म जान्थे। झरनाको पानी दुवैवटा गाग्रोमा फर्थे। काँधमा हालेर उनले पहाड़को कठिन उकालो चढ़थे। आफ्नो बगैंचाका बिरुवाहरूमा पानी हाल्थे। यस काममा उनले हरेक दिन धेरै मेहनत गर्नु पर्दथ्यो। तर अग्लो पहाड़का बीचमा उनका बगैंचाहरू हरेक बिरुवाहरू हरा भरा हुन्थे। यही नै उनको खुशी थियो। एक दिन उनी त्यही दुईतिर बाँसको छेउमा झुन्डिएका गाग्राहरूलाई बोकेर पहाड़को उकालो चढ्दै थिए। मालीले थाकेर एक ठाउँमा बाँस काँधबाट झिकेर तल राखे। केही बेर सुस्ताएपछि उनले फेरि पनि बाँसलाई काँधमा उठाए र बगैंचातिर गए। तर यस बीच के भयो भने, जब उनले पानी भरिएका गाग्राहरू ढुङ्गै ढुङ्गा भएको ठाउँमा बिसाएका थिए, त्यहाँ एउटा तीखो ढुङ्गाले एउटा गाग्रोको पेटमा सानो प्वाल पारिदियो। मालीको क्रम बदलिएन। सदा झैं उनले हरेक दिन ती दुईवटै गाग्रामा पानी भर्थे र बगैंचासम्म ल्याउँथे। तर जुन गाग्रोको पिरमा प्वाल परेको थियो, त्यसबाट पानी चुहिरह्यो र बगैंचासम्म ल्याउँदा ल्याउँदै त्यस गाग्रोमा एकदमै कम पानी बच्दथ्यो। केही महिनासम्म यस्तै क्रम चलिरह्यो। एक दिन सधैँ गाग्रोले पिरमा प्वाल परेको गाग्रोसँग भन्यो, मलाई त तिमीमाथि दया लाग्छ। तिम्रो केही काम छैन, तिमी बेकारको भइसक्यौ। तिम्रो पानी पूरै बाटोमै खस्छ र तिमीले आफ्नो मालिकको पूरा सेवा गर्नै सक्दैनौ। सधैँ गाग्रोको अभिमानपूर्ण कुरा सुनेर पिरमा प्वाल परेको गाग्रो निकै दुखी भयो। अर्को बिहान गाग्रोलाई उदास देखेर मालीले गाग्रोसँग उसको उदासीनताको कारण सोधे। गाग्रोले दुखी मनले बोल्यो, मालिक, अब म बेकार भइसकेको छु। मेरो पिरमा प्वाल परिसकेको छ, जसले गर्दा ममा पानी अडिनै सक्दैन र तपाईँको सारा मेहनत व्यर्थ हुन जान्छ। अब मेरो केही उपयोगिता नै छैन। प्वाल परेको गाग्रोको यस्तो कुरा सुनेपछि मालीले मुस्कुराएर स्नेहपूर्वक गाग्रोमा हात राख्दै भने, मलाई राम्रोसँग थाहा छ तिमी भित्र प्वाल छ र तिमीमा पानी अडिन पाउँदैन। तर यो पनि सत्य कुरा हो, यस संसारमा कुनै पनि कुरा बेकारको छैन, कुनै पनि कुरा अनुपयोगी छैन, सबै उपयोग गर्न मिल्छ। तिमी पनि बेकारको होइनौ। हेर, आज म तिमीलाई सबै कुरा बुझाउँछु। मालीले गाग्रोलाई त्यो ढुङ्गै ढुङ्गा भएको लामो बाटोतिर लिएर गए, जुन बाटो भएर उनले हरेक दिन झरनाबाट गाग्रोमा पानी भरेर बगैंचासम्म लिएर आउँथे। पूरै बाटोभरि एकातर्फ ससाना बिरुवाहरू उम्रिएका थिए र रंगी बिरंगी फूलहरू फुलिरहेका थिए। मालीले भने, हेर, यही हो तिम्रो उपयोगिता।
जब मैले थाहा पाएँ नि तिम्रो पीडमा प्वाल परेको छ र पानी चुहिरहेको छ, मैले बाटोको छेउमा फूलहरूको बिउ छरिदिएको थिएँ। हरेक दिन पूरै बाटोमा तिमी भित्रबाट चुहिएको पानीले बिउहरू अङ्कुरित भए र आज हेर त पूरै ढुङ्गाहरूको बाटो रंगी बिरंगी सुन्दर फूलहरूले सुगन्धित छ। यी फूलहरूबाट मौरीहरूले रस लिएर जाँदैछन्। म त पूरै बाटो हरा भरा भएकोमा तिमी प्रति आभारी छु।

मैले आफ्नो पुरै जीवनमा अरू चीजलाई पनि चिन्ने कोसिस गरे, तर म को हुँ यो जान्ने कोसिस मैले कहिल्यै गरिन। अरू सबैलाई चिन्ने कोसिस गरे, मेरा काकाको हुन्, मेरी काकीको हुन्, मेरा हजुरबाको हुन्, मेरी हजुरआमाको हुन्। उहाँहरू सबैलाई त चिन्ने कोसिस गर्नुभयो, आफ्ना साथीहरूलाई चिन्ने कोसिस गर्नुभयो। मैले आफ्नो साथीहरूलाई राम्रोसँग बुझेको छु, तर जब मेरो कुरा आउँछ म आफूलाई चिन्दिन, म स्वयं आफ्नो मित्र बन्न सकिन, आफैसँग नाता जोड्न सकिन। जुन बेला मैले आफूलाई हेरे, त केवल कहाँ हेरे ऐनामा हेरे, वास्तविकतामा हेर्न सकिन, केवल ऐनामा हेरे। तपाईले पनि स्वयं आफूलाई देख्नु भएको छ, या फोटो जस्तै आफ्नो अनुहार केवल ऐनामा हेर्नु भएको छ?

तपाईको नाम के थियो जब तपाई आमाको गर्भमा हुनुहुन्थ्यो? तपाईको नाम के थियो जब तपाई जन्मनुभयो? के तपाई जीवित हुनुहुन्नथ्यो त्यो बेलामा? तपाईको जीवन त्यति बेला सुरु भयो जब न्वारन भयो? त्यसभन्दा पहिला को थियो? जब भोक लाग्थ्यो भने रुन्थ्यो, जब भोक मेटिन्थ्यो अनि सन्तुष्ट हुन्थ्यो, को थियो? कता छ त्यो? को हो त्यो? र कसको अनुहार हेर्नुभयो तपाईले? वास्तविकतामा हेर्न सकिन, केवल ऐनामा हेरे। जब कसैको निधन हुन्छ नि, यदि उसको घरमा मान सम्मान छ भने घरमा फोटो लगाउँछन्, जो छन् घरमा उनीहरूले फोटोलाई मात्र देख्दछन्, जीवित जागृतलाई देख्न सक्दैन, किनकि जीवित हुँदै उनीहरूले कहिले देखेका छैनन्। उनीहरूले त फोटोलाई मात्र हेर्छन्। यो तिम्रो हजुरबुवा हुनुहुन्थ्यो, यो तिम्रो बाजे हुनुहुन्थ्यो, कहिले देखेको छैन, फोटोलाई मात्र देखेका छन्। तपाईले पनि स्वयं आफूलाई देख्नु भएको छ या फोटो जस्तै आफ्नो अनुहार केवल ऐनामा हेर्नु भएको छ?

यो अनुहार त फेरि रहन्छ। जसलाई तपाईँ भन्नुहुन्छ यो मेरो अनुहार हो, यही अनुहार त्यही हो। जब तपाईँ 7 वर्षको हुनुहुन्थ्यो, 8 वर्षको हुनुहुन्थ्यो, 10 वर्षको हुनुहुन्थ्यो, 12 वर्षको हुनुहुन्थ्यो, 20 वर्षको हुनुहुन्थ्यो, 30 वर्षको हुनुहुन्थ्यो, 40 वर्षको हुनुहुन्थ्यो, 50को हुनुहुन्थ्यो, 60 वर्षको हुनुहुन्थ्यो, जसलाई भन्नुहुन्छ कि यो म हुँ, यो त बदलिरहन्छ।

एउटा समय थियो नि, कपाल सबै कालो थियो, कपाल पनि थियो, कपाल कालो पनि थियो। त्यस पश्चात बिस्तारै बिस्तारै जब उमेर बढ्दै जान्छ के हुन्छ? के हुन्छ भने जब तपाईँ जवान हुनुहुन्थ्यो त्यति बेला कपाल सबै यहाँ हुन्थ्यो टाउको माथि, र जब उमेर बढ्दै जान्छ कपाल यहाँबाट हटेर अन्त सबैतिर जान थाल्छ, जता पहिले थिएन त्यहाँ जान थाल्छ, र बिस्तारै बिस्तारै फुल्न थाल्छ, त्यस पश्चात फुलेर झर्न थाल्छ, र अनुहार बदलिरहन्छ। र एउटा समय थियो कि आफूलाई हेर्नका लागि तपाईँले चस्मा लगाउनु पर्दैन थियो, र एउटा समय आउनेछ आफैलाई हेर्नका लागि चस्मा लगाउनु पर्नेछ। यो त सबै कुरा बदलिरहन्छ, यो त सबै चीज बदलिरहन्छ, यो त प्रकृति हो, शरीरको बदलिरहने

मैले तपाईलाई जे भन्दै छु त्यो यो भन्दै छु कि तपाई केवल शरीर मात्र होइन केही अरु पनि हो। यो त केवल एउटा मन्दिर हो र यो मन्दिर भित्र बसेका छन् एक यस्ता भगवान जो निरन्तर रूपमा छन्, सदैव छन्, बिहान पनि छन्, साँझमा पनि छन्, तपाईको दुःखको समयमा पनि छन्, तपाईको सुखको समयमा पनि छन्। जब तपाई भ्रमित हुनुहुन्छ त्यति बेला पनि त्यहाँ प्रकाश छ, तपाई भित्र त्यहाँ प्रकाश छ, यस्तो उज्यालो छ। जब अन्धारो हुन्छ त्यसपछि पनि भित्र उज्यालो छ।

त्यसैले तपाईको जीवनमा यी सम्भावनाहरू छन् कि तपाईले पनि आफ्नो जीवनलाई सफल बनाउन सक्नुहुन्छ। तपाई पनि आफ्नो जीवनमा ती परमानन्दको नाम होइन, हजुर नाम होइन, अनुभूति गर्न सक्नुहुन्छ। कुरा हो अनुभवको, मानिसले अनुभव गर्न आवश्यक छ। मानिस केवल शब्दमा मात्र सीमित रहन सक्दैन। सुन्नुहोस् मेरो कुरा, शब्द त ठिक छ तर मानिस शब्दमा मात्रै मानिस बाँच्न सक्दैन। करेला करेला करेला करेला करेला करेला करेला करेला करेला भनेर मुखमा करेला आउँदैन। यो कुरा अत्यन्तै नम्रतापूर्वक भन्दैछु। कतिपय मानिसहरू छन् जसले भगवानमा विश्वास राख्दछन्, पूजा गर्छन् भगवानको, प्रार्थना गर्छन् भगवानसँग, तर कहिले ती भगवानको अनुभूति पनि गर्नुभएको छ आफ्नो जीवनमा भित्र, वास्तविक अनुभव जसलाई भनिन्छ,

तपाई भित्र तेरा साई तुझ में जो पुष्पन में वास कस्तूरी का मृग जो बन बन ढूले घास घास में खोजी रहेका छन् कि यो कस्तूरी को जुन बासना छ यो कुन घास बाट आइरहेको छ यो घास में छैन यो त तपाई भित्र छ सबै संत महात्माहरूले यही नै भन्नु भएको छ कि जुन चीज को तपाईलाई खोजी छ त्यो तपाई भित्रै छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
5: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्सको बीचमा।
8: फोन नम्बर 061-57-9915।
9: कृषि विकास बैंक लिमिटेड ल KYC विवरण धबै विवतेर ने जरूरी फ्रेडी। ग्राहक मिथेब मिथेब स्योमै, बैंकर लब के रूब धै छ्याब लब लागिरी, रुसैल KYC धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु। चेदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषा रुसैदे कार तब खोर्बे खैबे बैंक छो जरियासी थेरै सेल्फीसी KYC विवरण धबै विवरण नमकलमु। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय रामसाहा पथ, काठमाडौं।
10: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011900, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
11: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
11: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
10: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
11: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9855628104।
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
12: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 9805267793, 9796509960। दोस्ती टू मिट्स।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर
5: गुरुकुल
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडो, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै

0: हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6551। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
4: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पेजुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98-1-61-62-983, 98-5-60-52-855। सम्झनुहोस् है, बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
5: घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, ढोका अझल गर्ने समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
6: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984-541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
10: श्रम तथा रोजगार कार्यालय पोखराको सूचना।
11: रोजगार दाताले श्रम ऐन 2074 र नियमावली 2075 तोकिए बमोजिम रोजगार सम्झौता गरेर मात्र श्रमिक कर्मचारीलाई रोजगारीमा राख्ने व्यवस्था मिलाऊ।
10: नेपाल सरकारद्वारा तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कम नहुने गरी पारिश्रमिक उपलब्ध प्रदान गर्ने गरी रोजगार सम्झौता गर्ने र पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य रूपमा बैंक खाता मार्फत भुक्तानी गर्ने गरौं।
11: सम्पूर्ण श्रमिक कामदारहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँ।
10: दैनिक 8 घण्टा, हप्तामा 48 घण्टा भन्दा बढी समय काममा नलगाउने, सो समय भन्दा बढी समय काममा लगाउनु पर्ने भएमा अतिरिक्त पारिश्रमिक दिएर दैनिक 4 घण्टा, हप्तामा 24 घण्टा भन्दा बढी अतिरिक्त समय काममा नलगाऊ।
11: प्रत्येक श्रमिक कामदारलाई अनिवार्य साप्ताहिक बिदाको व्यवस्था मिलाएर मात्र कामकाजमा लगाउने गरौं।
10: कुनै पनि प्रतिष्ठानमा महिला श्रमिक कामदारलाई सूर्यास्त पछि सम्म काम लगाउनु पर्ने भएमा वासस्थान सम्म पुग्नका लागि अनिवार्य यातायातको व्यवस्था मिलाउने गरौं।
11: कुनै पनि प्रतिष्ठानले 18 वर्ष भन्दा कम उमेरका श्रमिक कामदारसँग कुनै किसिमको रोजगार सम्झौता गरी काममा नलगाऊ।
10: श्रम तथा रोजगार कार्यालय पोखरा।
12: हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
10: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
12: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि

0: सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
1: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग पोखरा छ हल्लन चोक। सम्पर्क नम्बर 9841698044 9841698044 र 9811948975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं। एकीकृत सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू,
2: संचालकहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
1: कम्पनी संचालक समितिको निर्णय,
2: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 वर्ष अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल,
1: उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि,
2: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
1: उद्योग दर्ताको निवेदन फारम ख,
2: नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो,
1: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
2: मेसिन औजारको कोटेसन र स्किम,
1: साझेदारी फर्मका लागि साझेदारी कबुलियत नामा,
2: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
1: आवश्यकता अनुसार 74% सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
2: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
1: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
2: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
1: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
2: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
1: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
2: आईईईआईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा आईईईआईए प्रतिवेदन।
1: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार

0: समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा समय सन्दर्भ समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
1: समाजमा साँच्चै जाने एउटा सद्भाव पवन जैन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ.
2: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
3: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
0: आर्थिक
4: सहल पर्यटन र राम्रो विकासको पर्यटन शुरू हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ.
5: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयसित ढङ्ग लानुपर्छ भन्ने कुरा आउँछ.
0: राजनैतिक
6: नेपालको राजनीति अवस्था हिजो आएको हुरी र पानी जस्तो छ.
7: मदन भण्डारी साँच्चै अन्यले नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ.
0: मानव अधिकार र पत्रकारिता
6: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
8: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
0: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ.

0: नमस्कार, कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा स्वागत छ। म मधु अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्छ हरेक दिन बिहान 7:30 बजेदेखि रेडियो सफलता 103.4 MHz र तपाईँ हामीलाई इन्टरनेट अनलाइनको www.radiosafalta.com रेडियो सफलताको मोबाइल एप्लिकेशन हाम्रो पात्र मोबाइल एप्लिकेशन मार्फत प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ। कार्यक्रम समय सन्दर्भमा हामी विभिन्न समसामयिक विषयवस्तुमा कुराकानी गर्ने गर्छौं, छलफल गर्ने गर्छौं। अवश्य पनि नेपालीहरूको महान पर्व दशैं र तिहार लगायतका अन्य चाडपर्वहरू हाम्रो घर आँगनमा आइसकेको छ। अहिले पितृपक्ष यानि कि स्वर श्राद्ध अहिले पनि जारी रहेको छ। आज हामी हाम्रा धर्म संस्कृति चाडपर्व जुन विज्ञानसम्मत छन्, जुन हाम्रो सनातन धर्मसँग जोडिएका छन्, यिनै विषयवस्तुलाई प्रस्ट्याउने कोशिश गर्नेछौ। आज हाम्रो बसाइमा हुनुहुन्छ ज्योतिष एवं पण्डित भवानी प्रसाद बराल, आज हामीसँग हुनुहुन्छ। अवश्य पनि हाम्रा रीतिरिवाज, संस्कार, संस्कृति र चाडपर्वको वैज्ञानिक महत्व के छ, कसरी मनाउने, यसैको बारेमा हामी छलफल गर्न गइरहेका छौं। म ढिला नगरी आजका अतिथि नेपाल ज्योतिष परिषद गण्डकी प्रदेशका सदस्य ज्योतिष तथा पण्डित भवानी प्रसाद बरालज्यूलाई स्वागत गर्न चाहन्छु। भवानी बुवा, यहाँलाई स्वागत छ कार्यक्रममा।
1: नमस्कार।
0: के छ, जस्तो अहिले दशैं तिहारको पूर्व सन्ध्यामा अथवा दशैंको पूर्व सन्ध्यामा हामीले स्वर श्राद्ध मनाउने गर्छौं, यो स्वर श्राद्धको महत्व के छ?
1: यो खास गरेर हाम्रो वैदिक हिन्दू संस्कारमा एउटा चाहिँ संसारको सबैभन्दा पुरानो धर्म पनि हो यो। यसमा के हुन्छ भने अब दशैंमा देवीको उपासना गरिन्छ। देवीको उपासना गर्दाखेरि पहिला कुनै पनि देवी वा देवता कुनै यज्ञ यज्ञादि जे पनि गर्दाखेरि पहिला पितृहरूलाई खुशी बनाएर मात्रै देवताको पूजा गरिन्छ। जस्तो घर पैचो अथवा गृहवास्तु गर्दाखेरि पनि एउटा श्राद्ध गरिन्छ, त्यहाँ सिधा उठाउने चलन छ। जस्तो गणेश पुराण, देवी भागवत, शिव पुराण, श्रीमद् भागवत, देवी भागवत आदि गरेका पुराणहरू, कार्तिक महात्मा, माघ महात्मा, जति पनि पुराणहरू छन् ती पुराणहरू गर्नुभन्दा पहिला पूर्वाङ्गको दिनमा श्राद्ध गर्ने चलन छ। त्यो श्राद्धका तरिकाहरू भने थरी थरी छन्, सबै एकै किसिममा हुँदैनन्। पुराणहरूमा गर्ने श्राद्धमा तर्पण हुँदैन, सिधा उठाउने र पितृको आह्वान गरेर खुसी गराउने मात्रै काम हुन्छ भने अन्य श्राद्धमा पिण्ड दिने, तर्पण दिने, तर्पण दिने देवतालाई दिने, दिव्य ऋषिहरूलाई दिने, अनि आफ्ना स्वपितृहरूलाई दिने, त्यस्तो किसिमबाट तरिकाबाट गरिन्छ। त्यो भएको हुनाले पहिला पितृहरूलाई खुसी नगराइकन देवताहरूलाई पूजा गर्न नमिल्ने भएको हुनाले पितृहरूलाई यो स्वर दिनभरिमा, वर्ष दिनभरिमा दुईटा पक्ष हुन्छन् महिनामा, शुक्ल पक्ष र कृष्ण पक्ष। अब वर्षभरिमा कुनै पनि पक्षका तिथिहरू प्रतिपदादेखि पूर्णिमा वा औंसीसम्म जे जति तिथिहरू पर्छन् ती तिथिहरूलाई वर्षभरिको खिचडी लिएर आएर यो 16 दिन श्राद्ध गर्ने भएको हुनाले यसलाई 16 श्राद्ध भन्ने चलन छ। यो 16 श्राद्ध भनेको एउटा पितृहरूलाई के भन्छौ भने दैनिक हामीहरूले चाहिँ जसरी बिहान बेलुका खाना खान्छौ, बिहान खान्छौ, दिनचर्याहरू गराउँछौ, त्यस्तै पितृहरूको पनि 365 दिनको एक दिन हुन्छ, हाम्रो 365 दिनको, र उनीहरूलाई पनि वर्षमा एकपटक दिँदाखेरि दैनिक दिएको जस्तो हुन्छ। त्यसो भएको हुनाले यसरी हाम्रो यो चलन चलेको।
0: हजुर, जस्तो अन्य बेलाको स्वर श्राद्धमा हामीले सिधा उठाएर गर्छौँ भने अहिले तर्पणहरू दिने गरिन्छ, होइन? के छ यो सिधा उठाउने र तर्पण दिने भन्नेको कस्तो हो फेरि?
1: अहिले सिधा उठाउने त प्राय सबैमै नै हुन्छ, यतिखेर पनि सबैलाई माओली पक्ष, घर पक्ष, अब चाहिँ अरू कोही हाम्रो खानदानमा दाई भाइ जेठोभा कान्छोभाका अपुताली परेका छन् अथवा तिनको चाहिँ बिहा वर्तमान गरेको छ अनि तिनका क्रिया गरिसकेपछि तर्पण पानी दिने व्यक्ति छैन भने तिनलाई एक्स्ट्रा पिण्ड पनि दिइन्छ, अनि तिनलाई चाहिँ तर्पणहरू दिइन्छ, सिधा उठाइन्छ। र अब यो स्वर श्राद्ध र एकोदिष्ट श्राद्ध अथवा एकोपारण श्राद्ध भने श्राद्ध पनि थरी थरी हुन्छन्। एकोपार्व भनेको त्यो पार्व प्लस एकोदिष्टकोलाई मानिन्छ। एकोदिष्ट भनेको मरे जुन मरेको तिथि थियो त्यही तिथिलाई सम्झनामा गरिन्छ। यो पार्व श्राद्ध वा महालय श्राद्ध अथवा स्वर श्राद्ध भनेको यो देवताको पूजा गर्नुभन्दा अगाडि पितृहरूलाई आह्वान गरेर खुसी गराउनको लागि यसरी गरिने श्राद्ध भएको हुनाले यसलाई स्वर श्राद्ध अथवा महालय श्राद्ध पार्वण श्राद्ध भनिएको
0: हजुर। एकदमै जस्तो हामीले पितृपक्षको पूजाहरू गर्छौँ स्वर श्राद्धमा र अन्य बेलामा पनि गर्छौँ, विभिन्न ठुला कार्यहरू गर्नभन्दा अगाडि हामी आफ्ना पूर्वजहरूलाई सम्झिने गर्छौँ, यो एक खाले महत्व छ। तर पनि पछिल्लो पिँढीले यो महत्व नबुझेको हो कि भन्ने पनि लाग्छ। वास्तवमा पितृपक्षलाई पूजा गर्दा हुने हामीलाई के फाइदा हुन्छ अथवा के छ यसको विधि सम्मत कुराहरू के छन्?
1: के छ भने यो कुनै पनि देवताको पूजा गर्दा देवतालाई खुसी गराउँदाखेरि पितृलाई खुसी नगराइकन पितृलाई अघि नसारिकन कार्य कुनै देव कार्य गरियो भने देवताहरू खुसी हुँदैनन्, अथवा देवताहरूले दिन लागेको वरदान पनि पितृहरूले खोस्न सक्छन्, हडप गर्न सक्छन्। त्यसो भए पहिला पितृलाई खुसी गराएपछि मात्रै देवताको पूजा गरिन्छ। यदि देवताले दिन लायो भने पितृले हडप गरिदिनु भएको हुनाले पहिला पितृलाई खुसी गराएपछि मात्र देवताको पूजा गरिन्छ। त्यसो भएको हुनाले हामीले पहिला पितृलाई खुसी बनाउनलाई 16 दिनसम्म गर्नु पर्ने, हामीले 16 दिनसम्म श्राद्ध हो। अब 16 दिन सम्भव भएन, त्यो भएको हुनाले आफ्नो जुन तिथि छ त्यो तिथि पिताको तिथिलाई मानेर त्यो तिथिमा सबै पितृहरूलाई एज ए होल जे जति पितृहरू छन् हाम्रा दिगम्बर भएका तिनीहरूलाई आह्वान गरेर त्यही अनुसारको तर्पण जे गर्नुपर्ने हो त्यो क्रिया गरिन्छ।
0: हजुर, भनेपछि 16 श्राद्धमा वास्तवमा 16 दिन गर्नुपर्ने,
1: 16 दिन गर्नुपर्ने।
0: हजुर, जस्तो अब 16 श्राद्ध अहिले चलिरहेको छ, विभिन्न तिथिहरूमा 16 श्राद्धहरू गरिरहनु भएको छ, कतिपयले आफ्नो बुबा आमाका तिथिहरू पनि बिर्सिनु भएको हुनसक्छ, त्यस्ता व्यक्तिहरूले कसरी गर्न सक्नुहुन्छ, के छ विधि?
1: अब के छ भने कसैको सानैमा बाबा बिते, विदेशमा गएको थियो, अथवा चाहिने सानैमा बाबा बिते, उसको कुनै वारिस व्यक्ति पनि भएन, अलि ठुलो भएपछि के जातको हो आफ्नो जात संस्कार अनुसारको कर्म चल्यो, कर्म चलिसकेपछि पितृहरूलाई चाहिँ उसले श्राद्ध पानी दिनुपर्ने। अब सानैमा बाबा बितेको हुनाले उसलाई तिथि पनि थाहा भएन, थाहा नभएपछि अब के गर्यो त भन्दाखेरि के भनेको छ भने श्राद्ध विघ्न सबोत्पन्ने अभिज्ञाते मृत्यु हानि एकादशम त कर्तव्यम कृष्ण पक्ष विशेषत भनेर भनेको छ। कहिले काहीँ के हुन्छ भने श्राद्ध गर्नु भोलि श्राद्ध छ, म काठमाडौँबाट पोखरा आउँदै थिएँ, बाटोमा जाम पर्यो आउन सकिन, भोलिको श्राद्ध रोकियो, अथवा भोलि श्राद्ध थियो आज हाम्रो सूतक पर्यो भने पनि श्राद्ध रोकियो, भोलि श्राद्ध थियो आज हाम्रो कुनै खानदानमा कोही व्यक्ति दिवंगत भए भने अब श्राद्ध विघ्न भयो, अथवा त्यति मात्र नभएर हाम्रा श्राद्धकर्ताहरू जो छोराको छ त्यसको बुहारी चाहिँ अथवा श्रीमती कर्ताको श्रीमती चाहिँ महिनावारी भइन् भने पनि श्राद्ध रोकियो अथवा विघ्न भयो। यस्तो विघ्न भएकोलाई अब यी विघ्न भएका वा तिमी थाहा नभएका बचपन अवस्थामा बाबा बिते पछि कर्म चल्यो अब उसको संस्कार पनि अब कसरी गर्ने भन्दाखेरि कृष्ण पक्षको एकादशीको तिथिलाई त्यो तिथि मान्नु भनेर भनेको छ, त्यसो गरेको छ। अब यसरी गर्दाखेरि पनि हुन्छ, एउटा सूत्र त्यो छ, अर्को कुनै पनि तिथि थाहा नभए महिना त थाहा होला, आखिरीमा अमावस्या भनेको पितृलाई विसर्जन गर्ने तिथि हो, त्यो तिथिमा अमावस्याको दिन श्राद्ध गर्नु पनि सकिन्छ, यस्ता सूत्र छन्। अब 16 श्राद्धमा पनि त्यही तिथि लागू हुन्छ, अब कि त एकादशी गर होइन भने अमावस्या दिन छुटपुट भएका वा रहेका रोकिएका जे जति छन् त्यो अमावस्याको दिनमा गर्नु भन्ने सिद्धान्त छ।
0: हजुर, अब हामी दशैंको मुखैमा आइरहेका छौँ, अहिले 16 श्राद्ध चलिरहेको छ, र यो 16 श्राद्धको अवधिभर अन्य शुभ कार्य गर्न उचित हुन्छ कि हुँदैन? कतिपय अवस्थामा गरिरहेका पनि छन्, यसको बारेमा प्रस्ताव दिनुहोस् न।
1: यो पितृपक्ष भएको हुनाले 16 दिन यसमा कुनै पनि देव कार्य गर्न पाइँदैन, नित्य पूजा हाम्रो घरको पञ्चाङ्ग पूजा गर्नेवालाले गर्न पाउँछ र त्यसमा रातो टिका लगाउन पाउँदैन, किनभने बाबा नभएको हुनाले पहेँलो टिका लगाउनु पर्यो। देवताहरूको नित्यकर्म मध्येको पूजा चल्छ, अरू एक्स्ट्रा चाहिने देव देवताको रुद्री सत्यनारायण अरू कुनै कुनै विशेष किसिमको पूजाहरू त्यो गर्न मिल्दैन।
0: भनेपछि यो बेलामा अन्य कुराहरू शुभ कार्यहरू जस्तो बसाई सराईदेखि लिएर अन्य कुराहरू पनि गर्नु मिल्छ,
1: अरूलाई त्यस्तो फरक पर्दैन पितृपक्षलाई र उसमा त नि शुक्ल पक्ष र कृष्ण पक्षमा अथवा यो पितृपक्षमा त्यस्तो सर बसाई सराई यताउतिलाई खास त्यस्तो हुन्न, त्यसका यात्रा विचारहरू अनुसार सूत्र हेर्नुपर्छ त्यही अनुसारबाट सर्न सकिन्छ।
0: हजुर, जस्तो हामीले दशैंको पूर्व सन्ध्यामा स्वर श्राद्ध गर्ने गर्छौं, अब यो एउटा महान पर्व भएर पनि हुन सक्छ, यहाँले अवगत गराइसक्नुभयो एउटा देवीलाई पूजा गर्नुभन्दा अगाडि पितृलाई सम्झौं भनेर, र अब दशैंको बारेमा कुराकानी गरौं। हामीले घटस्थापनादेखि दश दिनसम्म विजयादशमीसम्म विभिन्न तरिकाले विधि सम्मत तरिकाले हामीले दशैं पर्व मनाउने गर्छौं, यसको महत्व के छ?
1: यो के छ भने पहिला चाहिँ नि चैत महिनाको दुर्गा पक्षमा पहिला सुरुमा घटस्थापना गरेर देवीको पूजा गर्ने चलन थियो र रामले पनि त्यसै गरेको हुनाले अनि विजय प्राप्त गरे र त्यो अब के भयो भने चैतमा चाहिँ ज्यादा गर्मी हुने अब कुनै किसिमको गरिष्ठ भोजनहरू खाँदाखेरि शरीरलाई असर पनि गर्ने, कोही बिमार पनि हुन सक्ने र यो शरदकाल चाहिँ साह्रै राम्रो एकदम हावापानी सबै किसिमको राम्रो भएको हुनाले यसमा पनि गरौँ भन्ने पहिला सुरुबाट अनि आस्ते आस्ते यतातिर सारियो र अहिले दुवैतिर गर्न सकिन्छ। यो चाहिँ नि देवीलाई खुसी बनाएर प्रथम शैलपुत्र छ द्वितीय ब्रह्मचारिणी भन्ने यस्ता श्लोकहरू छन्, यसरी नौ दिनसम्म पूजा गरेर देवीलाई खुसी गराएपछि तिनलाई चाहिँ नि बोली पनि दिनुपर्छ। बोली दिने भनेको कस्तो भने बलि तीन थरी हुन्छ, सात्वकी राजसी तामसी। सात्वकी भनेको काम क्रोध लोभ मोह मदमाचर्य आदि गरिएका चिजहरू देवीमा समर्पण गरेर आफू निष्कलङ्क हुने। दोस्रो भनेको बलि कस्तो हुन्छ भने त्यो बलि काँक्रो लौका कुबिन्नो केरा आदि गरिएका चिजहरूलाई पनि बलिको रूपमा मानेर त्यसलाई चढाउने र अब त्यो राजसी भयो। तामसीमा चाहिँ नि खसीको पाठो, बाख्राको पाठो, भेडाको पाठो अनि राँगो, कुखुरा, हाँस यी आदि गरिएका पाँचवटा बलि दिने यस्तो पनि चलन छ। सात्वकी राजसी तामसी भयो, जसले जस्तै मन पराउँछन् जसले जे गरिआएको छ आफ्नो पूर्वजहरूले गरेको चलन चल्ती अनुसार आफूले गरेका हुन्छन् र अब हामीले चाहिँ अब के गर्ने हामी राजसी धेरै जसो हामीले राजसी बलि दिन्छौँ। राजसी बलि भनेको कुबिन्नु दिइन्छ, नौ दिनसम्म नौवटा कुबिन्न हामीले जाने दिइन्छ, दिन धेरै दिनुपर्छ अथवा कहिले काहीँ छुट्यो भने नौ दिनका दिन साँगेका दिन एकै दिन नौवटा दिए पनि फरक पर्दैन। र अब यसरी बलि दिँदाखेरि के हुन्छ भने बलि त दियो, बलि भनेको मासुको रूपमा दिएको हो, कुष्पाण्ड नाम गरेको दैत्यलाई देवीले वध गरेको हुनाले त्यसैको नाम पर्ने भएको हुनाले लहरोबाट फल्ने र त्यो कुबिन्नलाई हामीले बलिको रूपमा दिइन्छ, त्यो त मासुको सट्टा भयो। अब मदिरा के भयो दिन भन्दाखेरि अरू कुनै दिन पनि कुनै पूजामा पनि कहिल्यै पनि तामाको भाँडमा गाईको दुध राख्यो भने मदिरा समान हुन्छ भनिएको छ र कहिले पनि राखिँदैन, दही राखिन्छ अर्घ बनाउनलाई। यतिखेर तामाको भाँडमा गाईको दुध राखेपछि त्यसको के हुन्छ भने केमिकल चेन्ज हुन्छ अथवा रासायनिक प्रतिक्रियाद्वारा अर्को तेस्रो चिज बन्न सक्छ र हामीले तमकेको भन्ने चलन छ। यदि त्यो हामीले खायो भने वाक वाक आउने, रिङटा लाउने पनि हुन सक्छ र देवीलाई वाक वाक आउने एउटा मदिराको सट्टामा त्यस्तो किसिमको चिज खुवाइयो भने देवी उन्मत्त हुन्छन् र ती दानवहरूलाई उनले संहार गर्न यता मासुको सट्टा अथवा राजसी तामसी साथै कुन बलि दिएको छ त्यो बलि भयो मासुको सट्टा भयो र मदिराको सट्टा त्यस्तो किसिमको अर्घ दियो भने देवीले चाहिँ उन्मत्त भएर दानवहरूलाई चाहिँ संहार गर्न सक्ने भएको हुनाले हामीले त्यसरी बलि दिइन्छ।
0: हजुर,
1: बलि मासु र मदिरा दुइटैको सट्टामा त्यसरी दिइन्छ।
0: हजुर, भनेपछि पशु बलि परम्परा हाम्रो सनातन धर्मदेखि नै आएको
1: यो सनातन धर्म खै अब पहिला त खास त्यस्तो कुनै उसमा पाइँदैन, अन्त बीचमा चाहिँ ढुङ्गो रातो पेट तातो अथवा खाने बहानाले जे खाइन्छ त्यो चलाउने भएको हुनाले आफ्नो आफ्नो चलन चल्ती अनुसार आफ्नो आफ्नो जात संस्कार अनुसार यसरी चलाएका हुन्। खास देवीलाई कुनै बलि भएर कुनै जीवात्मा चढाएर देवी अरू खुसी हुनेवाला छैनन्। तर हाम्रो चाहिँ आफ्नो जसले कुण्ड कुण्ड पानी मुण्ड मुण्ड विचार भन्छ, एभ्री माइन्ड एभ्री थट्स भन्छ, जसले जे जे सोच्छ त्यही अनुसारको उसको विवेकले काम गर्छ, यस्तै किसिमबाट यसरी चलन चल्ती भएको।
0: हजुर, भनेपछि बलि नदिए पनि देवी देवताहरू खुसी हुन्छ।
1: खुसी हुन्छ, किनभने बलि त सात तामसी मात्र हुँदैन, सातकी राजसी पनि हुन्छ। त हामी सातकी राजसी पनि बलि दिन सक्छौ, मदिरा पनि त्यस्तै दिन सकियो, किन सातसैको मदिरा त दिनु परेन, किनभने कतिपय मतवाली जातहरू मास मदिरा खाने व्यक्तिहरूले अण्डा चढाउँछन्, रक्सी चढाउँछन्, जस्तो खुसी औँसीकै दिनमा किन्नुहोस्। कुनै एउटा नेवार चाहिँ उसले के गर्छ, बाबालाई मुख हेर जाँदाखेरि अण्डा र रक्सी चढाउनु दिनु पर्ने रहेछ। मैले पनि त्यो पोहोर सालको औँसीमा थाहा पाएँ। यहाँ फिर्केको डेलमा एकजना मेरो यजमान हुनुहुन्थ्यो, आज पहेँलो टिको लगाउनुहोस् है, रातो लगाउनुहोस् भने मैले, हामी त आज लसुन प्याज माछा मासु केही खानु हुँदैन यसो चाहिँ भनेको थिएँ। अनि उहाँले होइन, हाम्रो त यस्तो छ, पिताजीको मुखियाहरू जहाँ त अण्डा र रक्सी लाउनु पर्छ, त्यसो सगुन हो त्यो भनेर भन्यो। त्यसो हुनाले यस्तै किसिमबाट चाहिँ हाम्रो चाहिँ कुल धर्म अनुसार के कसो चलन छ त्यसलाई पनि मान्यता दिनुपर्छ।
0: हजुर, एकदमै। जस्तो अब नौ दिनसम्म हामीले नवदुर्गाको पूजा गर्छौँ र दशौं दिनमा हामीले विजयादशमी पर्वका रूपमा टिका र जमरा लगाएर दशैं पर्व मनाउँछौ। अब टिका र जमरा दशैं भन्ने बित्तिकै जोडिएर आउँछ, यसको महत्व चाहिँ के छ?
1: टिका त अब त्यहाँ सबै कुरो देवीहरूलाई पूजा गरिसकेपछि देवी अन्य देवताहरू, त्यसमा एउटा भैरव भन्ने पनि हुन्छ, भैरव भनेको पाँच वर्षभन्दा मुनिको बालकलाई, ब्राह्मणको बालकलाई साक्षात भैरव भनेर पूजा गरिन्छ। घोडाको जल खाइन्छ, नौ दिनसम्म नौवटा कन्याहरूको चाहिँ जल खाइन्छ, त्यसलाई चाहिँ राम्रोसँग खुसी बनाएर मिठो मसिनो खानेकुरो दिइन्छ। र त्यो कस्तो गरिन्छ भने अब प्रतिपदाका दिन दुई वर्षकी कन्या पूजा गरिन्छ, किनभने प्रतिपदा दिन त पहिलो वर्षकी पूजा गर्नुपर्ने हो। हाम्रो के हुन्छ भने एक वर्षका केटीहरूले कन्याहरूले तितो टरो मिठो मसिनो थाहा पनि पाउँदैनन्, त्यति मिसो पाउँदैनन्। त्यसो भएको कुरा दुई वर्षलाई एक वर्ष मान्नु र नौ दिनका दिन दस वर्षकी कन्या पूजा गर्नु भनेर कन्या पूजा गरिन्छ। त्यस्तै एउटा भैरव त चाहिने, त्यसो भएको कुरा पाँच वर्षभन्दा मुनिको ब्राह्मणको बालकलाई भैरव भएर घोडा धुनु, जल खाने, उनलाई त्यही अनुसारको खुसी बनाएर पूजा आजा गर्ने चलन छ। यसरी काम सकिसकेपछि अनि त्यसपछि देवीको साङ्गता गरिसकेपछि र अब त्यसको प्रसाद स्वरूप हामीले टिका लगाउने हो। टिका कोही ठाउँमा चन्दन लगाउलान्, कोही ठाउँमा केसरी लगाउनन्, कोही ठाउँमा अबिर लगाउनन्, कोही ठाउँमा अक्षता लगाउनन्। हाम्रो संस्कारमा अक्षता र चन्दनलाई दुइटैलाई उत्तिकै महत्व दिएको हुनाले हामीले अक्षता लगाउने चलन छ। कसै कसैले सेतो पनि लगाउँछन्, हामी चाहिँ रातो लगाउँछौँ।
0: हजुर, एकदमै। अब जमराको फेरि महत्व के?
1: अब जमरा अहिलेको वैज्ञानिक युगमा पनि, जस्तो रामदेव भन्ने एकजना व्यक्तिले जमराको जुस बनाएर यसरी खाली पेटमा 30 ml खायो भने त्यसले धेरै किसिमका रोगका किटाणु मार्न सक्छ, अक्सर गरेर सबभन्दा बढी उहाँले जोड दिएका क्यान्सर रोग जस्ता कुराहरूलाई उहाँले जोड दिनुभएको छ। अथवा अन्यत्र सबै रोग भए तापनि क्यान्सरलाई साह्रै जडी औषधिको रूपमा लिनुभएको छ। यो चाहिँ जमरा हामीले चाहिँ के गरेका थियौँ भने पहिला कोठामा राखेर दिन बारे घट स्थापनाका दिनमा जमरा राख्ने विधि विधान हुन्छ, त्यही अनुसार हामीले जमरा राख्छौँ। हरेक किसिमको विधि गरिएको हुन्छ, त्यहाँ लामो विधि हुन्छ जमरा राख्ने, अनि दिन दिनै पानी सेचन गर्छौँ, अनि त्यो पूजा कोठामा धुपबत्ती बाल्छौँ र अनि त्यसलाई छोपेर पहेँलो बनाउँछौँ। पहेँलोमा त्यसमा धेरै किसिमको चाहिँ फाइदादायक किटाणुहरू पाइन्छन् र अब त्यो जमरा को गन्ध पनि विशेष किसिमको हुन्छ, अरू फुलहरूको जस्तो हुँदैन। त्यो जमरा जस्तो अहिले खाँदाखेरि धेरै किसिमको रोगको निदान हुन सक्छ भन्ने जस्तो अहिले अर्थ पाइएको छ, त्यो जमरा कानमा राख्दाखेरि अथवा टोपीमा सिउँदा पनि त्यसको गन्धले हामीहरूलाई धेरै किसिमको फाइदादायक कुरा गर्ने भएको हुनाले हामीले जमरालाई अनिवार्य रूपमा देवीलाई चढाउने र त्यो जमरा हामीले लगाउने चलन चलेको।
0: हजुर, एकदमै। जस्तो घट स्थापनादेखि हाम्रो दशैं विधिवत रूपमा सुरु हुन्छ र विजया दशमीको दिनमा र कतिपयले त कोजाग्रत पूर्णिमाको दिनसम्म पनि दशैं मनाउने गर्नुहुन्छ। यो अवधिमा वास्तवमा देवीको पूजा कसरी गर्नुपर्छ यसको विधि पनि बताइदिनुहोस् न, किनकि हामी जानेर भन्दा पनि मानेर गर्ने व्यक्ति धेरै छौं र हामीले मानेर मात्र गर्दाखेरि कतिपय अवस्थामा हाम्रो धर्ममाथि प्रहार पनि भइरहेको छ। यो अवस्थामा यो बुझ्न पनि जरुरी छ, कसरी पूजा गर्ने?
1: देवीको पूजा गर्दाखेरि त पहिला घट स्थापना भन्छ, त्यो घट स्थापनाका दिन घट भनेको घैठो, घट भनेको एउटा माटाको घैठो राखिन्छ, अथवा घट भनेको तरेस चरेसको तामाको पनि हुन सक्छ, अथवा त्यहाँ कस्तो किसिमबाट पूजा गर्ने आफ्नो औकात अनुसारले पूजा गर्ने चलन हुन्छ। कसैले एउटा देवीको कलश, एउटा शान्ति कलश, एउटा वरुण कलश, दियो र गणेश मात्रै राखेर पूजा गर्ने गरेका हुन्छन्। छवटा कलश राख्छन् अनि बीचमा देवीको कलश राख्छन्, देवीको विशेष किसिमबाट पूजा गर्छन्। र सप्तशती भनेको 700 श्लोक भएको देवीको एउटा बीज मन्त्र स्वरूपको चण्डी अथवा चाहिँ सप्तशती स्तोत्र ब्राह्मण मुखद्वारा वा आफू भए आफैले सक्ने भए सक्षम भए आफैद्वारा पाठ गराइन्छ। तर ती प्रथम चरित्र, मध्यम चरित्र, उत्तम चरित्र भन्ने हुन्छ। एक अध्यायसम्म प्रथम चरित्र हुन्छ र दुई अध्यायसम्म के अरे पाँच अध्यायसम्म मध्यम चरित्र हुन्छ, पाँच अध्यायदेखि माथि उत्तम चरित्र हुन्छ। उत्तम चरित्र, मध्यम चरित्र, प्रथम चरित्र भनेका महाकाली, महालक्ष्मी, महा सरस्वतीका स्वरूप हुन्। तिनटैको प्रतीक त एकै हो तर तिनलाई तीन भाग लगाइएको छ। जस्तो लेजिस्लेटिभ, एक्जिक्युटिभ, जुडिसरी भने जस्तै ती पनि त्यस्तै किसिमका हुन्। तिनलाई चाहिँ त्यो तिनको पूजा विधि पनि फरक हुन्छ। अब सात्विकी पूजा गरिन्छ प्रथम चरणको, त्यसमा चाहिँ एक किसिमको पूजा गर्दाखेरि सेतो सेतो असेता सेतो चन्दन सेतो फुलले पूजा गरिन्छ। अनि अर्को राजसीमा चाहिँ पहेँलो अक्षता, पहेँलो चन्दन, पहेँलो फूलले पूजा गरिन्छ। अनि तामसीमा रातो अक्षता, रातो चन्दन, रातो फूलले पूजा गरिन्छ। र यी तीनटाका स्तोत्रहरू पनि फरक फरक पाइन्छन्। यसरी देवीलाई तीन एउटै देवीको प्रतीक रूपलाई पनि तीन भाग लगाइएर तीन किसिमबाट पूजा गरिन्छ र तीनटैलाई खुसी बनाइन्छ।
0: हजुर, भनेपछि जतिले व्यक्तिहरूलाई पाठ पढ्न आउँदैन उनीहरूले छोटकर्मीमा कस्तो कस्तो पाठहरू पढ्न सक्छन्, देवीलाई खुसी बनाउनुको स्तुतिहरू के छन्?
1: अब देवीका स्तुतिहरू त धेरै छन्। दुर्गे स्मृता अर्शीवती बन्देश दन्तो स्वस्थ स्मृता मतिवती समम ददासी दारिद्र दुःख भयहारिका तदन्यम सर्वोपकार करणा सदार चित्त भन्ने यस्ता त्यो छन्। अब वैदिक मन्त्रले भन्यो भने ती पौराणिक हुनु भने वैदिक देवीद्वारा संघाते बिटवीर्य मनवर्धन आवर्षण तरुण कुमार चाबुन्ता पाड्गु रुख आटन वसुदेव वसुदेव यन्त्य जह भएर ओम ऐम ह्रीमकु चामुना बिच भन्ने यस्ता किसिमका देवीको बीज मन्त्र र पौराणिक मन्त्र, वैदिक मन्त्र थरी थरी हुन्छन्। यस्ता थरी थरी विधिबाट आफू सके अनुसार यति नै पढ्न पर्छ भन्ने छैन। सके पुरै 13 अध्याय चन्नी पढ्ने, 13 अध्याय पनि टप टु बटम भन्छ क्या, त्यो किताब सबै सक्नु पर्यो। बीजको चाहिँ 13 अध्याय छुट्टै हुन्छ, त्यो 13 अध्यायलाई यसरी पढ्नुपर्छ। त्यो एक आवित्री मानिन्छ, जस्तो रुद्रीको आवित्री भनिन्छ त्यस्तै हुन्छ। अब त्यहाँ अगाडि पछाडिका स्तोत्रहरू पनि धेरै पढ्न सकिन्छ। अब त्यसमा अब पढ्न नसक्ने छ भने जति सक्छ आफ्नो योग्यता र क्षमता अनुसार जति स्तोत्र देवीको जप्न सक्छ वा पढ्न सक्छ त्यतिले नै सन्तुष्टि हुन्छन् देवी। नजान्नेको ल सबै क्षमा याचना छ, जान्ने मान्छे छ भने सबै 13 अध्याय पढोस् र अगाडि पछाडिका पनि स्तोत्रहरू सबै पढो भनेको छ।
0: हजुर, एकदमै। जस्तो विजयादशमीलाई हामीले दुईटा बाटोबाट लिइरहेका छौं, एउटा विजयादशमी जुन रामले रावणलाई सत्यले असत्यलाई विजयी गरेको दिनको रूपमा पनि मनाइरहेका छौं, अर्कोतर्फ नवदुर्गा देवीले महिषासुरको सम्हार गरेर देवी देवताहरूको उद्धार गरेको दिनका रूपमा पनि मनाउँछौ। यी दुईटा पाटाहरूलाई कसरी लिन सकिन्छ?
1: के भने यो पहिला दानवहरूले चाहिँ नि स्वर्ग मर्त्य पाताल सबैलाई चाहिँ नि विजय गरे, दिग्विजय गरे, उनीहरूले अस्त व्यस्त गराए। अनि ब्रह्माजी लगायतका देवताहरूको चाहिँ बैठक बस्यो, अब के गर्ने, हामीहरूबाट यो सम्भव छैन, तपाईँबाट मात्र यो सम्भव छ, हे देवी तपाईँले यो केही उद्धार गर्नु पर्यो, हामीहरूको उद्धार गर्नु पर्यो, दानवहरूको संहार गर्नु पर्यो भनेर ब्रह्मा विष्णु महेश्वर लगायतका धेरै देवताहरू ऋषिमुनिहरूले स्तुति गरिसकेपछि देवी प्रकट हुनुभयो। देवी प्रकट भएर ल यसलाई म संहार गर्छु भनेर नवदुर्गाको रूपमा अथवा दुर्गा भगवती, महाकाली, महालक्ष्मी, महा सरस्वती, कालराती आदिको रूपमा उहाँ प्रकाट्य हुनुभयो र उहाँले चाहिँ यी दानवहरूलाई चाहिँ संहार गरेर अनि सुव्यवस्था वेलफेयर स्टेट राम राज्य को कल्पना गर्नुभयो उहाँले। अब यसमा रावण पनि दुष्ट विचारको थियो, नराम्रो विचारको थियो, त्यसले अतिक्रमण गरेको थियो, संस्कार र संस्कृतिलाई अवहेलना गरेको थियो र देवताहरू चाहिँ तिरस्कृत भएका थिए। त्यसो भएको हुनाले यसलाई चाहिँ नमारिकन शान्ति सुव्यवस्था हुन सक्ने सम्भावना थिएन। त्यसो भएको हुनाले उसलाई संहार गर्नको लागि देवीले चाहिँ रामलाई वरदान दिनुभयो, रामद्वारा रावणलाई मारियो र अनि राम राज्य कल्पना गरियो।
0: हजुर, भनेपछि त्यो बेलादेखि नै विजयादशमी मनाउन शुरूआत गरियो।
1: त्यो बेलादेखि विजयादशमी मनाउन शुरू गरियो।
0: हजुर, हामीले जस्तो विजयादशमी पश्चात पनि कोजाग्रत पूर्णिमासम्म हाम्रो धार्मिक महत्व सनातन महत्व रहेको छ कि के छ?
1: यो त्यो दुर्गा पक्ष भनेको घटस्थापनादेखि पूर्णिमासम्मलाई दुर्गा पक्ष भनिन्छ। हामीले कुनै पनि कुनै स्वस्थ शान्ति यताउति केही गर्नु पर्यो भने ती दिनमा बहुत राम्रो दिन हुन्थे र देवीको एउटा के हुन्छ भने पुटक भन्ने हुन्छ, देवीको विशेष पूजा हुन्छ, त्यसमा पुटक सम्पुटक भन्ने पूजा पनि हुन्छ। पुटक भनेको अब ज्योतिषी कहाँ गयो, मेरो ग्रह दशा कस्ता छन् के छन् भनेर सोध्यो, सोधेपछि ज्योतिषले तपाईँको ग्रह दशा त अलि अरिष्ट रहेछन्, सायद तपाईँले एउटा पुटक गर्नुभयो, रुद्री गर्नुभयो, सत्यनारायण गर्नुभयो भने तपाईँको शान्ति हुन्छ, यसमा केही फरक पर्दैन भन्यो भने, अनि कुन मन्त्रले शान्ति गर्ने त कुन मन्त्रले पुटक गर्ने भन्यो भने उनले ज्योतिषले यसो हेरकोर गर्छन्, उसको अवस्था हेर्छन् र अवस्था जसरी डाक्टरले रोगीको अवस्था हेरेर औषधि दिन्छन् त्यस्तै ज्योतिषले पनि अवस्था अनुसारको उसलाई चाहिँ उपायहरू बताइदिन्छन्। या त उसलाई चाहिँ सपना नराम्रो देखेको छ, ग्रह दशाहरूले अरिष्ट दुःख दिएका छन् भने शान्ति कर्मी सर्वत्र तथा दोस्रो दर्शनी ग्रह प्यासुरागासु मातृसुनिया भन्ने मन्त्र एकपटक पढ्दै त्यो मन्त्रलाई बीचमा पारे, त्यो सप्तशतीको मन्त्रलाई बीचमा पारेर शान्ति गर्ने सर्वत्र अगाडि र पछाडि पढ्यो, दुई दुईपटक पढ्यो भने सम्पुटिक भन्छ, होइन भने अब पहिला शान्ति गर्ने सर्वत्र एकपटक भनेर अनि देवीको मन्त्र भएर फेरि शान्ति गर्ने सर्वत्र भन्यो भने पुटक भन्छ। साधारण चढ्ने भनेको सरस्वती किताब मात्रै पढ्ने हो, पुटक सम्पुटक यसरी पूजा गर्न सकिन्छ। यसरी पूजा गर्दाखेरि हामीलाई चाहिँ कोजाग्र पूर्णिमा छन् दिनहरू पनि पर्दैन, अहिलेपछि जुराउनु पर्छ भने त्यतिखेर जुराउनु पनि पर्दैन र अब बाँकी के रह्यो भने कोजाग्र भनेको कोजाएको छ। अब त्यो कोजाग्र पूर्णिमा दिनमा चाहिँ रातभरि बत्ती बालेर जागा बसेको भने बस्यो भने लक्ष्मी त्यसमा घरमा आउँछिन् र धन धान्य दिन्छन् भन्ने मान्यता छ। त्यो भएको हुनाले अब त्यो दिन रातभरि अब के गर्ने त भन्दाखेरि अघि राणाहरूका कालमा पनि तिहारमा र कोजाग्र पूर्णिमा दिनमा जुवा खेल्न फुक्का थियो अरे, उनको झ्याली बिटाइन्थ्यो अरे, अहिलेको माइकिङ गरे यस्तोहरू। त्यसो भएको हुनाले त्यतिखेर तासै खेलेर किन्न होस् वा के गफ गरेर होस् वा के गरेर हुन्छ, नाचगान हाँसो ठट्टा के गरेर हुन्छ, रातभरि जागा बस्यो भने त्यसमा धन धान्य प्राप्ति हुन्छ भनेर खोज आएको छ भनेर लक्ष्मी खोज्दै आउँदाखेरि जो जो घरमा बत्ती बलेको छ, जो जो घरमा मान्छे जागा छन्, त्यो घरमा लक्ष्मीले धन दौलत दिने भएको हुनाले कोजाग्रत पूर्णिमा भनेको हो। र दशैंमा यदि कसैको छेक्तुन भयो, अब त्यस्तो केही भयो भने पूर्णिमाको दिन एक त पूर्णिमा औसुरी पूर्णिमा हामीले विशेष मान्ने, त्यसमा पनि दशैंको अन्त्य साङ्गताको दिन भएको हुनाले त्यो दिनमा टिको लगाउने चलन छ। तर पहिला पहिला यस्तो थिएन, अब अहिले चाहिँ यातायातको समस्या आदि गरिएका कुराहरूले चाहिँ मान्छेहरू कोही कता छन् पूर्णिमा दिनसम्म भए पनि भेटाउँ भनेर यसरी पूर्णिमा दिनसम्म पनि टिको लगाउने चलन छ। पहिला हाम्रो पहाडिया क्षेत्री ब्राह्मणहरूले दशैंको टिकाको दिन बाहेक अहिलेपछि टिको लगाउने चलन थिएन, अहिले आएर समय पल्टा खायो र त्यसो भएको हुनाले पूर्णिमाको दिनसम्म पनि टिको लगाउने अथवा बीचमा दुई चार दिन भए पनि टिकाको भोलिपल्टदेखि पूर्णियासँग टिको लगाउने चलन आएको।
0: हजुर, जस्तो ठूला बडाहरूले आफ्ना साना आफ्ना व्यक्तित्वहरूलाई आशीर्वाद दिएर र टिका थापेर मनाउने यो परम्परा जुन छ, यो परम्परामा कसरी आशीर्वाद दिने प्रचलन कसरी आयो होइन, अनि जस्तो दशैं भन्ने बित्तिकै पिङ र चङ्गाका कुराहरू पनि आउँछन्, यसको महत्व पनि बुझाइदिनुहोस् न के छ
1: यो दशैंमा के हुन्छ भने एक त पानी पनि पर्न छोड्छ, वर्षा ऋतुले पनि अलिकति उ गरेको हुन्छ, अब त्यसमा कुनै किसिमको धानको बालाहरू पनि झुलेका हुन्छन्, वायुमण्डल चाहिँ स्वच्छ र सफा हुन्छ, र विद्यार्थी कर्मचारीहरूलाई पनि तिनीहरूलाई छुट्टी हुन्छ। छुट्टी भएको हुनाले त्यो 15 दिनसम्म के गर्नु भन्दाखेरि देवीको पूजा गर्ने, आशीर्वाद लिने, अनि रमरमिता पनि गर्ने, र दिउँसोको अथवा बेलुकाको टाइममा अब पहिलाको जस्तो फिल्महरू यस्ता किसिमको कुनै टिभी आदि गरिएका साधनहरू थिएनन्, र त्यसो भएको हुनाले पिङ खेलेर भए पनि समय बिताउने, रमाइलो गर्ने भनेर यो पिङको आविष्कार भएको, यसरी पिङलाई चाहिँ बढी जोर दिइएको। अहिले त्यसको पिङको धेरै महत्व घट्दै गएको छ, किनभने इन्टरटेनमेन्टका सामानहरू धेरै बाहिर उपलब्ध भइसके, हरेक किसिमका फिल्महरू छन्, टिभीहरू छन्, रेडियो छन्, एफएमहरू छन् आदि गरिएका कुराहरूले गर्दा यसको पिङको अलि महत्व घट्दै गएको छ। यो चाहिँ फेरि पछि समय सापेक्ष फेरि बढ्न सक्छ, तर अहिलेलाई घट्दै गएको छ।
0: हजुर, अब यो ठुला बडाले सानालाई आशिष दिँदाखेरि उच्चारण गर्ने मन्त्रहरूको बारेमा कुराकानी गरौँ, कसरी आशिष दिन सक्नुहुन्छ, के छ?
1: अब यो त एक नम्बरमा त जयन्ती मंगला काली भद्रकाली कपालिनी दुर्गा सेवा सेवा धात्री स्वा सुधा नमस्ते भन्ने एउटा त मुख्य मन्त्र त यही छ, अर्को आयु द्रोण सुते भन्ने छ, यस्ता किसिमका दुर्गे अस्पताल स्मृति बने सदन्तो भन्ने छ, यस्ता स्तोत्रहरू धेरै छन्। यस्ता स्तोत्रहरू भनिदिएर र त्यसलाई तिम्रो चिरञ्जीवी हौ, तिम्रो आठेदायको काम पूरा गर्न सक, तिम्रो चाहिँ स्वास्थ्य सुधार होस्, आठेता सारा चिजहरू तिमीका कामनाहरू पूरा हुन् भएर सुपेरियर पर्सनले मान्यजनहरूले आफूभन्दा तलका व्यक्तिहरूलाई आशीर्वाद दिने यो परम्परा पहिलेदेखि चलेको हो। अहिलेपछि पनि हामीले दर्शन भेट नमस्कार गर्दाखेरि पनि चिरञ्जीवी भव अब नमस्कार भव कल्याण भव भनेर भन्ने पनि चलन छ।
0: हजुर, एकदमै हामी कार्यक्रमको निकै नै अन्तिमतर्फ पनि आइसकेका छौँ। अवश्य पनि धेरै कुराकानी गर्यौँ, विशेष गरेर 16 श्राद्ध र दशैंको महत्वको बारेमा हामीले कुराहरू निकाल्ने कोसिस गर्यौं। रेडियो सफलता सुनेर बस्ने सम्पूर्ण श्रोतालाई यहाँ समावेश नभएका अन्य कुराहरू पनि यहाँका हुन सक्छन्, ती थपेर केही कुराहरू बताइदिनुहोस् न।
1: अब यो मैले 16 श्राद्धको बारेमा त भने, अब 16 श्राद्धमा अथवा श्राद्ध भनेको धेरै किसिम छन्।
0: हजुर,
1: कुनै यज्ञ आदि गर्दाखेरि गर्ने श्राद्ध एक थरी हुन्छ, श्राद्ध होइन कि श्रद्धा हो, श्राद्ध भन्ने चलन भएको छ अपभ्रंश भएर, श्रद्धा हो पितृहरूलाई चाहिँ श्रद्धा गर्ने हो, भावपूर्ण श्रद्धाञ्जलि दिने हो, किनभने अहिले कस्तो भयो भने फेसनले कहाँको कहाँको मान्छे भाइ साथी होस् वा विदेशको मान्छे होस् कुनै ठूलो व्यक्ति बित्यो भने उनीहरूको चाहिँ मौन धारण गर्ने, एक मिनट टाउको झुकाउने, शिर झुकाउने चलन हुन्छ भने आफ्ना पितृहरूको आफ्ना जसले हुर्काए बढाए लालन पालन गरे तिनको हामी ऋण तिरेर कहिले सक्दैनौ, तिनको लागि पितृहरूको हरेक 365 दिनमा एक दिन भएको हुनाले, पितृको एक दिन हुने हुनाले त्यो हरेक दिन हामीले चाहिँ किन उनलाई चाहिँ भावपूर्ण श्रद्धाञ्जली किन नदिने भएर आफ्नो आफ्नो तरिकाले श्रद्धा गरेको हो। श्राद्ध होइन श्रद्धा हो, श्रद्धा हरेक किसिमबाट हुन सक्छ, कुनै अतिथिहरूलाई भोजन गराएर पनि हुन सक्छ, दान दक्षिणा गराएर पनि हुन सक्छ, पिण्डहरू दिएर तर्पण दिएर पनि हुन सक्छ, आफ्नो आफ्नो संस्कार र संस्कृति अनुसारका हुन्छन्। कतिपय अब इन्डियाबाट आएका अथवा त मधेसबाट आएका माडवारीहरूले उनीहरूले पिण्ड पानी तर्पण दिँदैनन्, उनीहरूले ब्राह्मण ल्याउँछन् बोलाउँछन्, उनीहरूलाई जतिसक्दो खाना अलिअलि मिठो गर्दा गर्दै धेरै सामानहरू खाना खुवाउँछन्, पछि पछि गएर धेरै मिठो चिजहरू खुवाउँदै जान्छन्, यति त खाइदिनुहोस् न भन्छन्, र त्यो ब्राह्मण एकदम सन्तुष्ट भइदियो भने हाम्रा पितृ खुसी हुन्छन् भनेर उनीहरूले त्यसरी खाना खुवाउने, हरेक यसो पहिला अलि नमिठो अनि मिठो हुँदाहुँदै यसरी भनेर थपी उनीहरूले खुवाउने चलन छ, र त्यहाँ वस्त्रहरू दिन्छन् उनीहरूलाई, दक्षिणा दिन्छन् र खाना त्यही खुवाउँछन्, र उनीहरूले चाहिँ तर्पण पानी पिण्ड आदि दिँदैनन्, त्यो आफ्नो आफ्नो संस्कार र संस्कृति अनुसार हुन्छ। अब हिन्दू मुस्लिमहरू आदि उनीहरूको पनि आफ्नो हुन्छ, क्रिस्चियनहरूले पनि आफ्नो चाहिँ पितृको सम्झनामा चिहानमा गएर फुल चढाउने चलन छ भने हाम्रो आफ्नै पद्धति छ, यो हाम्रो आफ्नो पद्धति वैदिक हो, यो हाम्रो यो चाहिँ वैदिक भएको हुनाले यसका विधि विधान धेरै छन्, र संस्कार अनुसारका जात अनुसारका कुल धर्म अनुसारका पनि हाम्रा धेरै किसिमका छन्। यति भन्दै म आफ्नो चाहिँ यो 16 श्राद्ध तथा दशैंको बारेमा यहाँलाई जे जति जाने र मैले बताएँ यसमा कुनै छुटपुट भए वा नजानेको कुरा भएमा यहाँले माफ दिनुहोला भन्दै म बिदा हुन्छु। पूर्ण पूर्णविदम पूर्णा पूर्णमदे पूर्ण पूर्णमादाय पूर्णमेव वशिष्यते। ओम शान्ति ओम शान्ति ओम शान्ति सुशान्तिर्भवतु।
0: हजुर, कार्यक्रम समय सन्दर्भमा रहेर आज हामीले कुराकानी गर्यौं। अवश्य पनि चाड पर्वहरू नजिक आइरहेको बेलामा हामीले सोह्र श्राद्ध दशैंको बारेमा हामीले विभिन्न कुराकानी गर्यौं। छलफलमा आज जुट्नु भएको थियो ज्योतिष तथा पण्डित भवानी प्रसाद बराल बुवा आज हाम्रो स्टुडियोमा हुनुहुन्थ्यो। अवश्य पनि सुनेर साथ दिनुभयो सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र भोलि फेरि अन्य विषयवस्तुमा कुराकानी गर्ने बाचाका साथ आजको यो व्यवसायबाट म मधुपन बिदा हुन चाहन्छु। तपाईँको बाँकी पल सुखद रहोस्। रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460-66642, 98460-41081।
4: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा रत्नचोक, प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67793, 97650960।
2: छेरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर संपर्क 9816062983 9856552855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साफ्टवेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 9846059581
1: 9116015475
0: मठ मन्दिर
4: गुरुकुल
0: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
0: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम

0: বাকিলাল স্পোর্টস বুদ্ধ বিশাল বাজার চিপেডুঙ্গা পোখরা সম্পূর্ণ কিসিমকা খেলকুদকা সামগ্রী হোলসেল তথা খুদ্রা বিক্রি গরিনে ছাও বিভিন্ন দেশকা জার্সিহরু সুপথ মূল্যমা পাইন্ছ আপুলাই মনপর্ণি দেশকো জার্সিকা লাগি সম্ঝন হোস বাকিলাল স্পোর্টস প্রোপ্রাইটর মোহন কুয়ার সম্পর্ক 9816562983 9855852855 সম্ঝনুস হই বাকিলাল স্পোর্টস বুদ্ধ বিশাল বাজার
1: मेरी बुहारी कति राम्री आकाश को जुन टपक्क टिपेर ल्याए छ मेरो छोराले
2: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढ द्वारा आधुनिक डिजाइन का सुन चाँदी का गरगहना अर्डर अनुसार ग्यारेन्टी को साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरीद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधि द्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदी का गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशन का साथ अब तपाईहरुकै सेवा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 9846059581
1: 9116715475
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0165707636 9856020325 9806535480 साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
4: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ले जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रुब धै छ्याब लब लागिरे रुसै ल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या जतसिम विषया रुसै दे कार तब खोरबे खैबे बैंक छो जर यासी थेरै सेल्फी सी केवाईसी विवरण धवै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौं
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165745668 मोबाइल नम्बर 9856028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
6: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
7: कन्ट्याक्ट 0615530500 0615589848
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
2: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। कांग्रेसको 15 अधिवेशन आजदेखि दिउँसो 2 बजे खुल्ला रूपमा उद्घाटन हुँदै राजकार्य थाले पालिका तनावको तयारी, उम्मेद्वार छनौट समिति गठन। नारायणगढ पुटोल सड़क खण्डमा ओभरहेड क्याम्प्रेबिज थपिँदै साउदीको सबैभन्दा ठूलो तेल कम्पनी आरामकोमाथि हुतीको ड्रोन हमला, तेलको मूल्य बढ्ने चिन्ता। र मनसुनी बाहेको र पश्चिम बाहेको आंशिक प्रभाव कामै आज पनि देशका विभिन्न भूभागमा वर्षाको सम्भावना। अब सुनौ पूरा समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि शुरू हुँदैछ। 15 महाधिवेशन आजदेखि शुरू भई असोज 22 गतेसम्म चल्नेछ। महाधिवेशनका लागि देशभर जनसम्पर्क समिति मार्फत 7,000 भन्दा धेरै प्रतिनिधिहरू भाग लिँदैछन्। आज दिउँसो 2 बजे खुल्ला मञ्चमा उद्घाटन भई भोलि बन्द सत्र हुनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2,500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 हलको व्यवस्था गरिएको छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले महाधिवेशन प्रविधि मैत्री हुने तथा अन्य तामझाम नहुने जानकारी दिनुभयो। महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देवाललाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसले बताउनुभयो। तर देवा समूहले आउँदो मक्सिरमा काठमाडौँ 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णयसहित आफ्ना गतिविधिहरू अगाडि बढ़ाएको छ। आजदेखि काठमाडौँमा शुरू हुने नेपाल आएको महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिका गाड़ीलाई विभिन्न ठाउँमा पार्किङको व्यवस्था गरिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजय बहादुर सोराले महाधिवेशनमा भाग लिन खुल्ला मञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न ठाउँमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिनुभयो। संयोजक सोराका अनुसार धराहारको अण्डरग्राउण्ड माइती घरदेखि भद्रकालीसम्मको वान वे सड़कको एकतर्फी तरबार मार्ग स्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्थापन गरिएको छ। त्यस्तै पुरानो बस पार्क आसपास र भिकुरी मण्डपभित्र पनि केही गाड़ी पार्किङ गर्ने गरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उहाँले बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनमा आजदेखि काठमाडौँमा शुरू हुने भएको छ। दिउँसो 2 बजे खुल्ला मञ्च उद्घाटन हुने र भोलि बन्द सत्र हुने हामीलाई खबर प्राप्त भएको छ। यता सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो पालिका चुनावको तयारी थालेको छ। पार्टीको केन्द्रीय समितिको बैठकलाई चुनाव पार्टीका चुनावलाई केन्द्रित गरी उम्मेद्वार छनौट समिति गठन भएको छ। बैठकले पार्टीका महामन्त्री विपिन आचार्यको संयुक्तमा समिति गठन गरेको हो। राजसभाका प्रवक्ता जगदीश खरेलले केन्द्रीय समितिको बैठकले केन्द्रीय उम्मेद्वार छनौट समितिमा मिलान लिम्बू, रहवर अंसारी, तोसीमा कार्की, कविन्द्र बुर्लाकुटी, सुशान्त वैदिक, तासी लामो र जनक सिंह धामीलाई सदस्य मनोनित गरेको जानकारी दिनुभयो। समितिका पार्टीका साथै प्रदेशका सभापति पदेन सदस्य रहनेछन्। बैठकले विभिन्न केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुख समेत मनोनयन गरेको छ। प्रवास सम्पर्क विभागका मनिष शाह, आर्थिक व्यवस्थापन विभागका डाक्टर मनोहर प्रधान, कानूनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय लैंगिक समानता तथा समावेशिता विभाग रुबिना आचार्य, सुशासन तथा राज्य व्यवस्था विभागमा सुदीप ढकाललाई प्रमुखको जिम्मेवारी दिएको छ। त्यस्तै विधान संसदीय समिति मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महत्ता, श्रम रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दीपक कुमार शाह महोत्तरी, आपूर्ति बजार व्यवस्थापन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल र विज्ञान सूचना प्रविधि नवप्रबन्धन तथा स्टार्टअप विभागमा आनन्द बहादुर चन्दलाई मनोनयन गरिएको छ। संस्कृति प्रबन्धन तथा राष्ट्रिय सम्पदा विभागमा डाक्टर धनञ्जय रेग्मीलाई प्रमुख र सम्राट बुढाथोकीलाई सदस्यमा मनोनयन गरिएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ़ बुटोल सड़क खण्डको जंगलमा थप 2 ओभरहेड क्यापोनिङ ब्रिज निर्माण गरिने भएको छ। एसियाली राजमार्ग मापदण्ड अनुसार आज 4 लेनमा विस्तार भएको यस खण्डको कावासती र लाकाहा बीचको जंगलमा र चोरमार र अरुण खोला बीचको जंगलमा 2 ओभरहेड ब्रिज क्याम्पेन निर्माण गरिने तयारी भइरहेको छ। यमनको हुती विद्रोही र साउदी अरब बीचको तनाव फेरि जर्किएको छ। हुती समूहले साउदी अरबको राजधानी रियाद स्थित देशका विभिन्न ठाउँ र तेल कम्पनी आरामकोमा सुविधामाथि मिसाइल र ड्रोनबाट हमला गरेको दावी गरेको छ। त्यसको जवाबमा यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले राजधानी सना र साझा क्षेत्रमा हुतीको महत्वपूर्ण सैनिक तथा रणनीतिक संरचनामाथि हमला गरेको जनाएको छ। यो घटनाले यमन र साउदी अरब बीच लामो समयदेखि जारी संघर्ष फेरि तीव्र बन्ने संकेत दिएको छ। साथै
आरामको जस्तो विश्वको प्रमुख तेल कम्पनीको पूर्वाधारलाई निशाना बनाइएको दावीपछि अन्तर्राष्ट्रिय तेल बजारमा समेत आपूर्ति सम्बन्धी चिन्ता बढ्न सक्ने देखिएको छ। अब मौसम सम्बन्धी जानकारी। कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग गण्डकी र लुम्बिनी प्रदेशको पश्चिम भूभागमा पश्चिम वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी मधेस बागमती प्रदेशको सबै भूभाग र गण्डकी प्रदेश लुम्बिनी प्रदेशको बाँकी भूभागमा भने मनसुनी वायुको आंशिक प्रभाव रहेको छ, जसको प्रभावले हाल कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागमा सारन्त्या बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशको थोरै तथा कोशी प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागमा सारन्त्या बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको बताइएको छ। नौ बजेको खबर सङ्गालोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। कांग्रेसको पन्ध्रौं महाधिवेशन आजदेखि दिउँसो दुई बजे खुल्ला मञ्चमा उद्घाटन हुने। राष्ट्रपाल थापे पालिका चुनावको तयारी, उम्मेद्वार चयन समिति गठन। नारायणगढ़ बुटोल सड़क खण्डमा ओभरहेड क्याम्पेनिङ ब्रिज थपिँदै साउदीको सबैभन्दा ठूलो तेल कम्पनी आरामकोमाथि हुतीको ड्रोन हमला, तेलको मूल्य बढ्ने चिन्ता। र मनसुनी र पश्चिम वायुको आंशिक प्रभाव कायमै, आज देशका विभिन्न भूभागमा वर्षाको सम्भावना। रेडियो सफलता तयार पारेको विभिन्न बिहान नौ बजेको खबर सङ्गालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार मिसन अहिले छ बजे खबर सङ्गाल आउँछ। हामीसँग सफलताको पाइलामा अब के भएर तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोक चौतारी। रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो,
6: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 659 50 960। दोस्ती टु मिट स।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
5: होइन, के भन्छ यो रेडियाले, तेल लगाता गान्छ।
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560 21 440, 98560 60 127 र 98038 21 440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: कार्यक्रम लोक सौतारी लोक दोहोरी भाकाहरुको एउटै संगम कार्यक्रम लोक सौतारी बिहान 9:15 देखि 10 बजे सम्म मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्ज

0: हजुर जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोकचौ कार्यको पर्खाइमा रहनुभएका तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै म तपाईँकै सहयात्री प्रीति गिरी आज पनि उपस्थित भइसकेकी छु कार्यक्रम लोकचौतारी लिएर। श्रोता मित्र, कार्यक्रम लोकचौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। यस कार्यक्रम तपाईँले इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर रेडियो सफलताको पेजबाट रेडियो सफलता 103.4 साथ सुन्न सक्नुहुनेछ। अब करिब 10 बजेसम्म म यहाँसँगै समय व्यतीत गरेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रम लोकचौतारीमा हामी हाम्रै गाम बेसी काली ओराली भन्जन चौतारी बन पाखा घाँस दौरा मेला पाता पानी पन्त्र डाँडा काँडा खोला नाला कुना कन्दरामा गुन्जनी मिलन बिछोड अनि दुःख सुखमा साथ दिने लोकभाका प्रस्तुत गर्ने गर्छौ। हप्ताको एक दिन भने म विशेष एकजना अतिथिसँग कुराकानी गर्नेछु गीत सङ्गीतकै बारेमा। आजको अवस्थामा पनि एकजना अतिथि लिएर उपस्थित भइसकेकी छु। आजको अतिथि हुनुहुन्छ पोखराको हेन्जामा कर्म जन्मघर भए अहिले अस्ट्रेलियालाई कर्मथलो बनाइरहनु भएको छ आफैमा लोकधुरी गायक राष्ट्रिय लोकधुरी गीत प्रतिष्ठान गण्डकी साबिक गण्डकी अञ्चलको कोषाध्यक्ष हुनुहुन्छ अपल गायक हुनुहुन्छ विजय केसी हुनुहुन्छ यहाँलाई कार्यक्रममा कति पनि ढिला नगरिकन स्वागत गर्न चाहन्छु। विजयजी स्वागत छ, नमस्कार।
1: नमस्कार, धेरै धन्यवाद कार्यक्रम सञ्चालक प्रीति गिरीजी, आफ्नो मिठो दोहोरी गीत दोहोरी गायिका, र विशेष धन्यवाद हाम्रो रेडियो सफलता 103.4 मेगाहर्जलाई आज मलाई यो तपाईँको स्टुडियोसम्म बोलाएर आफ्नो केही कुराहरू राख्ने मौका दिइरहनु भएको छ, त्यसको लागि सम्पूर्ण युनिटहरूलाई विशेष धन्यवाद दिन चाहन्छु।
0: धन्यवाद। एकदमै व्यस्त समयको बावजुद आज नेपाल झरेकोमा मात्रै 3 दिन भयो है, दुई रात बिताइसक्नु भएको छ नेपालमा। यति व्यस्त समयको बावजुद पनि मेरो निमन्त्रणालाई स्वीकार गरेर आज अतिथिको रूपमा पाल्नु भएको छ, फेरि पनि धन्यवाद ज्ञापन गर्दछु। पछिल्लो समय यहाँले आफ्नो कर्मथलो अस्ट्रेलिया बनाइरहनु भएको छ, थोरै जान्न चाहे तपाईँ नेपालमा पनि नेपालमा रहिरहँदा पनि मेला महोत्सव मञ्चहरू पाइरहनु भएको थियो, आफैमा शिक्षित व्यक्तित्व हुनुहुन्छ, शिक्षक बुद्ध हुनुहुन्थ्यो, त्यस्तै गरी खेलाडी पनि हुनुहुन्थ्यो, सबैजनाले मोडल बन्न पनि रुचाउनु भएको व्यक्ति पनि हुनुहुन्छ, जुन अनुशासित रूपले पनि दिएको सबै कुराले पोख्त हुँदाहुँदै पनि अहिले पछिल्लो समय विदेशिनुभयो, अस्ट्रेलियालाई कर्मथलो बनाइरहनु भएको छ, अहिले पछिल्लो समय त परिवार पनि उतै सेटल गराइसक्नु भयो भन्ने पनि छ है।

0: के लाग्छ यहाँलाई? अब गीत सङ्गीत क्षेत्रमा लागिरहँदाखेरि म विदेशिनु पर्थेन, यहीँ पुगिरहेको थियो, अथवा होइन मेरो सपना नै विदेश थियो, यहाँ त समयलाई मात्रै एउटा होइन समय कसरी धकेलाउँ जस्तो मात्रै भइरहेको थियो, त्यसँगै गीत सङ्गीतलाई पनि निरन्तर दिइरहेको थिएँ। के लाग्छ हजुरलाई?
1: यो विदेशलाई नै प्राथमिकता दिएर विदेश जानुभन्दा पनि तपाईँले भनेअनुसार म एउटा शिक्षण पेसामा पनि आबद्ध थिएँ,
0: प्लस
1: लौदोरीको क्षेत्रमालाई पनि अलिकति सँगै अँगालेर हिँडिरहेकै थिएँ, सायद पुगेकै पनि थियो। तर कहिलेकाहीँ कस्तो हुन्छ भन्दा मान्छेले एउटा थोरै म अलिकति गएर केही कुराहरू सिक्छु, केही कुरा आर्जन गर्छु भन्ने एउटा चाहिँ मनसाय बनाउँदै गर्दाखेरि मैले प्रदेशमा बसेर केही अलि बढी सिक्न सक्छु कि भन्ने हेतुले म खास सुरुमा त्यसरी नै प्रदेश गएको थिएँ। तर हरेक कुराको आफ्नो एउटा जन्जाल हुँदो रहेछ, अनि कोही एउटा केही भित्र सिकिसके पछाडि त्यहाँबाट उम्कनलाई अलिकति थोरै गाह्रो, अलिकति समय लाग्ने पनि हुँदो रहेछ। अनि हिजो अब यो जस्तो गीत सङ्गीतमा लागिरहेको छु, यो एउटा नशा हो, सायद प्रदेशमै भए पनि अब यसलाई छोड्न सकिरहेको छैन। त्यस्तै गरेर प्रदेशमा जान त गए पछाडि त्यहाँबाट झट्टै उम्किने भन्ने पनि सजिलो नरहेछ, त्यो भएर एउटा समयको खेल जस्तै हो म विदेशी, म एउटा आफ्नो एउटा त्यहीँ नै गएर बस्छु भन्ने मानसिकता भन्दा पनि म चाहिँ अब केही कुरा सिक्छु, केही कुराहरू चाहिँ अलिकति टेक्निकल्ली अलि अगाडि हुन्छु भन्ने त्यो मनसाले गर्दा नै म चाहिँ खास विदेशलाई रोज्न एकदमै
0: हजुर कमाइसँगै नाम पनि कमाइरहनु भएको छ, परदेशमै रहेर पनि धेरै एल्बमहरू निकाल्नु भएको छ। अनि आफ्नो कार्य गर्दै यो कार्यक्रमहरू छुट्याउनु चाहिँ कतिको सजिलो हुँदो रहेछ? कार्यक्रमहरू त अब भइरहेको छ, अलिक पछिल्लो समय त नेपालमा भन्दा विदेशमै धेरै नेपालीहरू उतै गएर उतै कार्यक्रमहरू होइन गरिरहनुहुन्छ, हजुरलाई कस्तो छ?
1: कार्यक्रमहरू एकदमै हुन्छन्, किनभने हामी अब प्रदेशमा भए पनि प्रवासमा त्यसरी बसे पनि अब नेपाली समुदायहरू हुनुहुन्छ, नेपाली समुदाय भइसके पछाडि जहाँ बसे पनि मन चाहिँ नेपाली सधैँ हुन्छ, आफ्नो चाडपर्व रीतिरिवाज सबै कुराहरूलाई हामीले अँगालेकै हुन्छौँ, र त्यही विशेष कार्यक्रमहरू पनि भइरहन्छन्। र सम्भवतः अब यहाँ जस्तो हरेक दिन चाहिँ कार्यक्रमहरू त हुँदैनन्, अब विदेश भएको कारणले गर्दा सबैको आफ्नै स्केड्युलहरू हुन्छ, कहाँ जाने आउने, त्यो भएर जति पनि प्रोग्रामहरू हुन्छन् हाम्रो विकेन्डमा शुक्रबार शनिबार आइतबार प्रोग्रामहरू हुन्छन्, र प्रायः जस्तो सबैको त्यो बेलामा अलिकति बिदा पनि मिल्ने भएको कारणले गर्दा र कुनै पनि प्रोग्रामहरू हामीले यसरी एटेन्ड गर्नु पर्दाखेरि सायद हामी त्यसरी नै एटेन्ड गर्छौँ, र हुने कार्यक्रमहरू पूर्व निर्धारित कार्यक्रमहरू हुन्छ, त्यो कारणले गर्दाखेरि त्यही अनुसार नै हामीले काममा पनि समय मिलाएर सकेसम्म सहभागिता जनाउने कोसिस चाहिँ गर्छौँ।
0: एकदमै पाकिस्तान नेपालको केन्द्रीय महाधिवेशन हुँदैछ यही आश्विन महिनाको 22-23-24 गते, म उत्तरी जिल्लाको बर्दीवासमा एकदमै टाढा, दुरीले पनि टाढा, मधेस प्रदेशमा है, यहाँ पनि जाँदै हुनुहुन्छ, प्रतिनिधिको रूपमा पनि जाँदै हुनुहुन्छ, र अहिले यहाँको पद पनि म आफै फुलाउनुभन्दा यहाँ म यो पदमा उठ्दैछु होइन भनेर। अहिले त विशेष त विजय केसी एक केन्द्रीय महाधिवेशनमा पनि टार्गेट गरेर आउनु भएको नेपाल,
1: हजुर एकदमै, किनभने मेरो नेपाल बसाइ एकदमै छोटो छ,
0: एकदमै
1: म सायद म दसैँ हस्टेलै मनाउँछु, म बस्ने भनेको 2 हप्ता मात्रै हो, 2 हप्ता पनि जाँदा आउँदा 2-4 दिन भनेको 10 दिन मात्रै टाइम छ। अनि अब तपाईँले प्रतिष्ठानको कुरा जोडिहाल्नु, म एकदमै लामो समयदेखि प्रतिष्ठानसँग एकदमै आबद्ध, हिजो कास्की हिजो कास्की जिल्ला गण्डकी अञ्चल हुँदै म तत्कालीन गण्डकी अञ्चल रहँदा कोषाध्यक्ष भएर काम पनि गरिसकेका थिएँ, त्यस पछाडि म अलिकति परदेशी भएर पनि झन् 1 दशक बढी भयो, अनि जहाँ भए पनि गीत सङ्गीत अब मैले त्यो क्षेत्रमा अलिकति एउटा नशा जस्तै हुँदो रहेछ, अनि त्यो भए पछाडि त्यो क्षेत्रबाट अलिकति टाढा रहन सकिएन, अनि एउटा विदेश भनेको बिरानो मुलुक हो, मुलुक बिरानो भइसकेपछि मान्छे पनि थोरै बिरानो जस्तो हुँदो रहेछ, साथीभाइहरूसँगको सम्बन्ध अनि एउटा परिचयात्मक हिसाबले पनि हामी अलिकति पर भइदियो रहेछ, किनभने कति नयाँ साथीहरू पनि आउनुहुन्छ, अब पुराना साथीहरूसँग त भेटघाट भएका साथीहरूसँग पनि

0: केन्द्रीय संस्थासँग जोडिएर काम गरौँ कि भन्ने सोचाइले मैले योपालि चाहिँ विदेश विभागको केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी दिने एउटा चाहिँ सोच पनि बनाइसकेको छु र त्यही अनुसार हाम्रो सबै साथीहरूसँग चाहिँ सरसल्लाह साथ सफलको लागि एकदमै अपिल पनि गरिरहेको छु।
1: अनि अर्को कुरा, प्रदेशमा रहिरहँदाखेरि अनि नेपालबाट अहिले केन्द्रीय सदस्य उठिरहँदाखेरि कतिपय साथीहरूले त यहाँलाई पत्याउनुहुन्छ, यहाँ नेपालमा बसेर संस्थाप्रतिको दायित्व होइन कर्तव्य निभाउनु भएको एउटा योगदान छँदैछ, देशमा रहेर समय दिन सक्ने हो कि नसक्ने हो कि, कतिपय लगेर नकिन्न पनि सक्नु नजिकबाट होइन, त्यो चाहिँ कस्तो लाग्छ यहाँलाई नेपालमा रहेर परदेशमा रहेर नेपालमा संस्थासँग आबद्ध भएर जोडिँदाखेरि होइन भौतिक हिसाबले एकदमै दुरी टाढा हुन्छ, आर्थिक हिसाबले त हजुरले हरेक कार्यक्रममा सहयोग नगरेको क्षेत्र नै छैन है, संस्थाको त्यति लगाएको हुनुहुन्छ है, त्यो कुरै नगरौँ कस्तो छ?
0: एकदमै हजुरले भनेको कुरा एकदमै जायज हो, किनभनेदेखि हामी परदेशमा बस्छौँ र यहाँ चाहिँ हाम्रो संस्थाका कार्यक्रमहरू निरन्तर चलिरहन्छन्, अब फिजिकल्ली रूपमा उपस्थित हुन चाहिँ अलिकति गाह्रै पर्छ होला, तर एउटा विदेश विभागको केन्द्रीय सदस्य भन्ने हिसाबले किनभने विदेशलाई पनि समन्वय गरौँ भन्ने हिसाबले जुन एउटा हाम्रो प्रतिष्ठान हजुर प्रतिष्ठानले जुन एउटा चाहिँ एउटा विदेश विभागको एउटा प्रतिनिधित्व हुनुपर्छ भन्ने किसिमले जुन हिसाबले उहाँले हामीलाई चाहिँ प्राथमिकता दिनुभयो, त्यो हामी विदेशमा रहेर पनि संस्थासँग चाहिँ आफ्नो अपनत्व सँगै भरि रहिरहोस्, हामी संस्थाका हरेक कार्यक्रममा फिजिकल्ली नभए पनि अरू हिसाबले चाहिँ सधैँ जोडिरहन पाऊँ भन्ने हिसाबले नै सायद त्यो एउटा चाहिँ हामीलाई मौका दिनुभएको हो, एउटा चाहिँ मौका सिर्जना पनि गरिदिनु भएको हो, त्यस कारणले गर्दा पनि अब समय मिल्दा नेपाल आउँदा अथवा सकेसम्म त हामी भौतिक रूपमा पनि उपस्थित हुने एकदम प्रयास गर्छौँ, नत्र भने संस्थाले गरेका हरेक कामहरूमा चाहिँ अब अहिले त यो हाम्रो एकदमै टेक्नोलोजीको जमाना छ, हामीसँग सोसल प्लेटफर्महरू थुप्रै छन्, जोडिने माध्यमहरू थुप्रै छन्, अनलाइनको माध्यमहरूबाट पनि हामीले चाहिँ धेरै कुराहरू गर्न सक्छौँ, संस्थाका हरेक मिटिङहरू होस् अथवा अन्य कुनै गतिविधिहरू त्यसमा जोडिन सक्छौँ, र संस्थाले गर्ने हरेक कार्यक्रमहरू नै हामीले हातमालो गर्न सक्यौँ र आफूले थाहा पाएको कुराहरू पनि दिन सक्यौँ भनेदेखि आखिर संस्थामा चाहिने त्यही नै हो जस्तो लाग्छ मलाई, त्यही कारणले गर्दा पनि मैले आफ्नो चाहिँ संस्थासँग चाहिँ जोडिने एउटा चाहिँ निर्णय गरेको छु।
1: एकदमै धन्यवाद, धेरै कुराहरू दर्शाइसक्नु भएको छ। जो आजको अतिथि हुनुहुन्छ राष्ट्रिय लोकसभा दोहोरी गीत प्रतिष्ठान साविक कुण्डली अञ्चलको निवर्तन कोषाध्यक्ष हुनुहुन्छ, अहिले उहाँले भनिसक्नु भएको छ धेरै कलाकारहरू चाहिँ अहिले विदेश शाखाबाट नेपालमा केन्द्रीय नौ केन्द्रीय महाधिवेशनको लागि नेपाल भित्रिसक्नु भएको छ, कतिपय आज भोलि पनि छँदै हुनुहुन्छ नेपाल, कतिपय हामीले कार्यलाई पनि स्वागत दिइसकेका छौँ, त्यसै गर्दै हाम्रो विजय केसी पनि हुनुहुन्छ बदिवासमा, यही आश्विन महिनाको 22-23 गते महाकुम्भ मेला कलाकारहरूको महाकुम्भ मेला भेला हुँदैछ, त्यति बेला यहाँको उम्मेद्वार पनि एकदमै रहनेछ केन्द्रीय सदस्यको लागि, जितको शुभकामना व्यक्त गर्दछु अघि अवश्य पनि विजय घिसिङको जित हुने नै छ। अहिले हरेक विदेश शाखाहरूमा विदेशमै रहेर पनि नेपालमा केन्द्रीयमा केन्द्रसँग जोडिने एउटा अवसर छ, सबै हरेक विदेशमा हरेक जुन देशमा हुनुहुन्छ त्यो देशमा चाहिँ हाम्रो कलाकारहरूको एउटा संस्था बनिसकेको छ, सजिलो पनि हो किनकि पछिल्लो समय नेपालमा अलिकति आफ्नो जीविकोपार्जन कलाकारिता क्षेत्रमा लागेर मात्र जीविकोपार्जन गर्न नसक्ने अवस्थामा विदेश गएर आफ्नो कर्मथल वहीँ बनाएर अनि गीत सङ्गीत क्षेत्रलाई पनि अगाडि ल्याउनको लागि चाहिँ एकदम ठुलो भूमिका गरेको छ अहिले केन्द्रले, राम्रो पक्ष पनि हो। यति बेला गीत सङ्गीतको बारेमा कुराकानी गर्दै गर्दाखेरि ज्यादा कति दिन हुन्छ विजय घिसिङ यहाँको आवश्यक पनि एउटा गीत सुन्छ, त्यस पछाडि सूर्य गीत कार्यक्रममा पनि प्रस्तुत गर्नेछौँ, एउटा गीत पूर्ण गर्न सक्नुहुन्छ।
0: धेरै धेरै धन्यवाद फेरि पनि हजुरलाई। गीत सङ्गीतको क्षेत्र एउटा नसा हो, मैले अघि नै भनिसकेको छु, म प्रवासमा रहे पनि मेरो केही कोसेलीहरू चाहिँ बजारमा ल्याउने प्रयास चाहिँ गरिरहेको छु, किनभने म यो क्षेत्रबाट टाढा हुन्छु कि भन्ने डर पनि छ मलाई, अनि त्यो कारणले गर्दा पनि म बेला मौकामा यस्तो गीतहरू चाहिँ गरिरहेकै हुन्छु, र मैले पछिल्लो पिरियडमा हाम्रो आदरणीय सर्जन रमेश परियाजीको सत्र सृजना देवीघरतिर मेरो आवाजमा रहेको माया सहित गीत ल्याएको थिएँ।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ
2: पठाउ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार्टेन्डर कुकिङ कुक वेटिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल
4: होटल ट्रेनिङ सेन्टर
3: वर्षौदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै व्यवस्था पनि छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दरमार्ग चुक्लाढुङ्गा युएफओ र श्री कम्प्लेक्सको बिचमा
5: फोन नम्बर 061-587-915
6: घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
7: हो बुढा हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक फोन नम्बर 061-541-984 541-985

0: हजुर एकैछिनको छोटो व्यापारिक विश्रान्तिपछि पुनः स्वागत छ कार्यक्रममा लोक चौतारीमा। म चाहिँ तपाईँको साथमा प्रीति अनि आजको के हुन्छ राष्ट्रिय लोकता दुई गीत प्रतिष्ठान साविक गण्डकी अञ्चलका निवर्तमान कोषाध्यक्ष हाल अस्ट्रेलियालाई कर्मथल बनाइरहनु भएको छ विजय केसी हुनुहुन्छ। यहाँलाई पुनः स्वागत छ कार्यक्रममा। विश्राम अगाडि जो आज कथित हुनुहुन्छ विजय केसी, त्यसै गरी सुमधुर स्वर्की धनी देवी घरती मगरको सुमधुर आवाज सजीको माया सहित अत्यन्तै मिठो साङ्गीतिक कुशली प्रस्तुत गरिसकेका छौँ। अवश्य पनि सम्पूर्ण सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै यति बेला पुनः गीत सङ्गीतकै बारेमा म भला कुशली गर्न चाहन्छु। छोटो बसाई छोटो छुट्टी लिएर छोटो बसाई बस्ने गरेर नेपालमा पाल्नुभएको छ विजय केसी। छोटो बसाई जम्मा 10 दिन 12 दिनको मात्रै बसाई छ भनेर भनिसक्नु भएको छ। केन्द्रीय महाधिवेशनलाई नै विशेष बनाएर नेपाल आउनु भएको छ। अब विजय केसीलाई हामी नेपालमा एकदमै कम देख्न पाउने नै हो।
1: मेरो अहिलेसम्म ठ्याक्कै भन्नुपर्दाखेरि म परदेशमै बस्छु भन्ने चाहिँ छैन, तर एउटा कुरा कस्तो हुन्छ भने मेरो परिवार उतै हुनुहुन्छ, अघि हजुरले पनि पढिसक्नु भएको छ, अनि भोलि अब बच्चा उतै पढ्ने भएको हिसाबले गर्दा पनि उसैको चाहिँ एकदमै उसकै अब पढाइहरू सबै कुरालाई मध्यनजर गर्दा पनि केही वर्ष चाहिँ म त्यहाँबाट अलिकति उनीजना अलिकति गाह्रै जस्तो पनि मलाई लागिरहेको छ। जब बच्चा भोलि ठुलो भइसके पछाडि त मलाई त म त्यहीँ बसिरहन्छु, सधैँभरि त्यहीँ नै जीवन व्यतीत गर्छु भन्ने चाहिँ अलिकति थोरै नै छ मनमा त्यो सोच चाहिँ।
0: यस्तो पनि लाग्छ होला, धेरैजनाले भन्नुहुन्छ, धेरैजनाले कुराहरू गर्छौँ, अनेक प्रकारको कुराहरू सुन्छौँ, सामाजिक सञ्जालतिर व्यक्त गर्नुहुन्छ उहाँको दुःखहरू गुनासोहरू नेपालप्रतिको एउटा नेपालमा भइन्जेल अलिकति प्रगति गर्न नसक्दा अलिकति भने जस्तो नहुँदा सोचे जस्तो नहुँदाखेरि परदेशी हुँ, तर परदेश गइसकेको छ नेपालको माया परिवारको माया होइन धेरै हुँदो रहेछ। हामी मिल्ने भए भर्खरै फर्किन्थ्यौँ भन्ने गुनासोहरू पनि सुनिन्छ हामी है सुन्छौँ। यहाँ चाहिँ कस्तो लाग्छ होइन उहाँ र एउटैसम्म आवाज जावर गरिरहेको छु, परिवारहरू सँगै छन्, त्यस्तो म नेपालबाट कहाँ छु जस्तो महसुस भएको छैन। सामाजिक सञ्जालको दिनहुँ कुरा हुन्छ, पहिला यस्तो महिना 3 महिना 6 महिना वर्ष दिनमा छिछेको आधारमा हामी चल्नु पर्ने अवस्था त छैन नै होइन, तर पनि कस्तो लाग्छ यहाँलाई?
1: हजुरले भनेको कुरा एकदमै ठिक हो, बसाई विदेशमा भए पनि मन भनेको सधैँ नेपालमा हुन्छ, किनभने गाउँघर जन्मेको ठाउँ जस्तो प्रदेश पक्कै पनि हुँदैन। तर सायद हजुरलाई पनि थाहा छ विदेशबाट नेपाल आउनेहरूमा सर्वाधिक धेरै आउनेहरूमा म पनि पर्छु, म किनभने सायद वर्ष दिन पनि ग्याप हुँदैन मेरो नेपाली बसाइ, किन नेपालकै माया भएर साथीभाइकै माया भएर जन्मेको ठाउँकै माया भएर नै म त्यति छिटो छिटो नेपाल आउँछु। अनि मैले किनभने नेपाललाई चाहिँ त्यो बिर्सन सक्ने भएको भए अथवा मैले अब यहीँको रङसरमा म भिजिसकेको छु मलाई यही ठिक छ भन्ने त्योभन्दा पनि मलाई कहिले नेपाल जान पाए हुन्थ्यो भन्ने मनमा चाहिँ सधैँभरि भइरहन्छ। अब म 10 दिन छुट्टी बसेर जान्छु, जाने बित्तिकै दिमागमा आउँछ म अरूचोटि नेपाल अब कहिले जान्छु।
0: अनि पछिल्लो समय हरेक देशमा जापान लगायत अस्ट्रेलिया अन्य देशहरूमा पनि कतार लगायत दुबईहरूमा पनि सबै देशमा रेकर्डिङ स्टुडियोहरू बनिसकेका

0: होइन हामीले जाम सेर पनि डिस्टेन्सलाई निरन्तर बिना पाइरहेका छौँ, रेकर्डहरू भइरहेका छन्। हामी अस्ट्रेलिया गइसकेपछि अस्ट्रेलियामै रेकर्ड गर्नुभयो गीतको?
1: मैले अस्ट्रेलियामा 3-4 गीतहरू रेकर्ड गरेको छु। मैले सायद म नेपाल आउँदा रेकर्ड गर्ने अवसर मिलेको, मैले गत वर्ष हामी अस्मिता रलागोली बहिनीसँग 30 गीत गरेको थिएँ महादेव बर्देव भनेर। त्यो गीत र केही लायक दोरी बाहेक सायद मैले यो माया सहितहरू पनि अस्ट्रेलियामै रेकर्ड गरेको थिएँ। त्यहाँ रेकर्डिङ स्टुडियोहरू छन्, यहीँबाट जानुभएको एकदमै चर्चित एरेन्जरहरू पनि हुनुहुन्छ। मैले यो पछिल्लो समयको गीत चाहिँ हाम्रो अलाप रेकर्डिङ स्टुडियो झलक सङ्गीतम दाईको हुनुहुन्छ, उहीँ रेकर्ड गरेको थिएँ। र योभन्दा अगाडिको दायाँ पनि छौ बायाँ पनि छौ पनि मैले हाम्रो समीरजीको स्टुडियोबाट मैले अस्ट्रेलियाबाटै रेकर्ड गरेको थिएँ। अस्ट्रेलियामा कति भन्दा पनि सायद मैले हामी म चाहिँ सिडनीमा बस्ने भएको भए पनि सिडनीमा चाहिँ हाम्रो 3 चाहिँ छ त्यहीँ वरिपरि रहेको हामीले गएर। अब यहाँको जस्तो सबै प्रविधिहरू त्यही अनुसारको त छैन, र पनि दाईहरू अलिकति विज्ञ भइरहेको कारणले गर्दाखेरि हामीहरू अब कतिपय कुराहरूलाई यो टेक्निकल्ली मिलाएर सबै कुराहरू पठाइदिनुहुन्छ। अनि त्यो चाहिँ छ, त्यो भएर हामी सिडनीमा बसिरहेको मान्छेहरूलाई चाहिँ त्यहाँ रेकर्डिङ गर्ने एउटा चाहिँ सजिलो बाटो हो, त्यहाँबाट गीत गर्छु भन्नको लागि चाहिँ एउटा सहज अवस्था चाहिँ सिर्जना गरिदिनु भएको छ।
0: धेरै गीतहरू अस्ट्रेलियाबाट नै रेकर्ड गरिसकेको छु भन्नुभएको छ, लाइक दाईमा पनि उस्तै पुग्छ हुनुहुन्छ। यहाँले प्रतियोगितामा कहिले भाग लिएर हिँडेको क्षणहरू छन्?
1: म प्रतियोगितात्मक दोहोरीमै मैले त्यसरी एकदमै लामो समय चाहिँ भाग लिएर चाहिँ हेरिन। मलाई एउटा मैले एउटा प्रतियोगितामा दोहोरीमा भाग लिएको एउटा क्षण चाहिँ मलाई याद छ। म गीत सङ्गीतमा भर्खर एउटा आउँदै थिएँ, अनि सायद हाम्रो मेरो हेमजाकै गौरी शङ्कर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती एउटा भाग थियो। त्यो बेलामा हाम्रो पोखराको थुप्रै अब टाइम सकेको मानु दोरी साँझहरू, दौतरी दोरी साँझहरू आफ्नो प्रतिनिधित्वहरू हुनुहुन्थ्यो त्यो बेलामा। अनि त्यो बेलामा मैले प्रथम पटक चाहिँ भाग लिएको थिएँ। मैले जोडी पनि मसँग त्यसरी अब्बल दोरी गाएर हिँड्ने भन्दा पनि मैले मेरो घरको दिदीलाई लिएर गएको थिएँ, किनभने मसँग किन मेरो त्यो चाहनाले मेरो त्यो इच्छाले मैले गाउनुपर्छ भन्ने त्यो हिसाबले मैले त्यस्तो प्रतिस्पर्धात्मक दोरी नै बनाउँछु एउटा सहभागिता चाहिँ जनाउँछु भन्ने हिसाबले उहाँहरूलाई लिएर गएको थिएँ। र मेरो त्यो जीवनको पहिलो प्रतियोगितात्मक दोरी पनि थियो, र त्यस पछाडि मैले अरू प्रतियोगितामा भाग पनि लिइनँ। म त्यो बेलामा तृतीय स्थान पाएको
0: थिएँ। आफ्नै घरको बिगारी गरेर यहाँको परिवार सबैजना कलाकार हुन्छ, आमा उस्तै हुनुहुन्छ है,
1: त्यसरी कलाकार भन्दा पनि आमाहरूको पनि रुचि चाहिँ गीत सङ्गीतमा कहिलेकाहीँ उहाँहरू अब स्थानीय स्तरमा हुने प्रतियोगिताहरू सहभागिता जनाइरहनुहुन्छ, उहाँहरूको पनि चाहना थियो। र बाबा पनि विशेष गरी हाम्रो देवी स्थान भजन मण्डलीसँग चाहिँ जोडिनुहुन्छ, जो अहिले अब अलिकति पोखरामा धेरै परिचित पनि छ देवी स्थान भजन मण्डली। अनि बाबा पनि अब यो खैजरी मुजुराहरू बजाउने भजन गाउने यो चाहिँ गर्नुहुन्छ। र म पनि सानैबाट अब मम्मीले अलिकति घरमा चाहिँ त्यो घरमा त्यो खालको वातावरण भएको कारणले गर्दा अलिकति
0: भनेपछि अरू कलाकारहरूले धेरै गुनासो पनि गर्नुहुन्छ, र पहिलाको अवस्था एकदमै गाह्रो पनि थियो नि त हजुरलाई चाहिँ परिवारबाट चाहिँ दिशा निषेधमा लाग्न त्यस्तो गाह्रो भएन, सपोर्टै सपोर्ट सबैजना कलाकार है।
1: मलाई खासै त्यस्तो अप्ठ्यारो स्थिति सिर्जना भएन, किनभने कलाकार बन्छु भनेर हिँड्न पनि त्यति सजिलो पनि त्यो बेलाको अवस्था चाहिँ थिएन कसैको पनि। र अब नेपालमै भन्नुभन्दा अब म्युजिकको इन्डस्ट्री नेपालमा त्यति ठुलो अहिलेसम्म पनि छैन, र त्यो बेला त झन् अलिक धेरै नै सङ्घर्ष गर्नु अवस्था पनि थियो। तर मलाई चाहिँ यो नगर त्यो नगर त यसरी गीत गाउन नजा भन्ने खालको चाहिँ एउटा बोली अथवा त्यो खालको वातावरण सृजना घरबाट कहिले पनि गरेको भएन।
0: सजिलै सजिलो भयो है, त्यति हुँदा हुँदै पनि अहिले विदेश दिनु भयो सबै कुराहरू यहीँ पुग्दा पुग्दै पनि है, रहर भनौँ या बाध्यता भनौँ त्यो हामीले बुझ्नै सकेनौँ, यहाँको मनमा थाहा होला। तर परदेशी नै भए एउटा राम्रो कलाकार हाम्रो मोडल मोडल गर्नुहोस् भन्नुहुन्थ्यो धेरैजनाले, हामीले सुनिरहेका पनि हो। रूपले पनि एकदमै वर्तमानै पार्टमा व्यक्ति हुनुहुन्छ, जिएसी परदेश हुनु भएको छ, परदेशमा रहेर झन् नेपालमा हुना हुँदा त अब परदेशमा गएर नै धेरै अङ्गहरू निकाल्नु भएको छ, त्यो प्रगतिको विषय पनि हो, तर यहाँ भएर पनि रहर हुँदा हुँदै पनि अब आर्थिक पाटोहरू पनि जोडिन्छन् होइन, त्यो कुराहरू सहज त थिएन, एउटै एल्बम गर्न लाखौँ खर्च हुने होइन, अहिले पछिल्लो समय त 5-7 लाख नभइकन एउटा गीत आँट्नै पर्दैन, एउटा थोरै इन्कम हुने व्यक्तिले त गीत गर्छ भनेर थाहा नगर्दा पनि हुन्छ पछिल्लो समय, कतिपय साथीहरू डुबिरहेको पनि अवस्था छन्, थोरैजना चाहिँ आफै लाइफ जोडिया पनि आबद्ध भएको व्यक्तित्व हुनुहुन्छ, लाइफ जोडिया पछिल्लो समय अलिकति परिवारसँग बसेर सुन्ने लाज लाग्ने होइन, एउटा भाइहरू हुन्छु म देखिन्छु चिनिनु चिनिन्छु भनेर उहाँहरू दौडिनुहुन्छ कि अलिकति होइन, आफ्नो मर्यादा नै तोडेर गीत सङ्गीत परम्परा आफ्नो रीतिरिवाज संस्कृति नै के हो, लोकगीत कसरी हुनुपर्छ, पढे लेखेको पनि हुनुहुन्छ, सङ्गीत सिकेर नै आउनु भएको छ, पहिलाभन्दा सहज पनि छ कि सङ्गीत क्षेत्रमा लाग्नलाई है, मिडियाको जमाना उस्तै छ र पनि किन त्यसरी होमिरहनु भएको छ, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ यहाँले?
1: एकदमै पछिल्लो समय हाम्रा सोसल मिडिया अनि मान्छेहरूले अलिकति आफ्नो नामको लागि चाहिँ धेरै नै विकृतिको रूपमा लाइब्रेरी मात्रै होइन अन्य अफिसियल गीतहरू पनि त्यही किसिमका केही गीतहरू बजारमा आइरहेकै छन्। म यो कुराहरूको हिजो पनि विरोध गर्थेँ, आज पनि विरोध गर्छु, मैले केही पहिला पनि म मेरो फेसबुक मार्फत केही स्टाटसहरू लेखेका थिएँ, किनभनेदेखि त्यसरी कमाएको नाम भनेको त्यो एकदमै छेडीको हो, अनि एउटा कुरा कस्तो हुन्छ भने नाम भनेको दुई किसिमले हुन्छ, या त राम्रो गरेर या त नराम्रो, नराम्रो गरेर नाम पाउनु भएको त्यो बदनामी हुनु मेरो विचार बुझाइमा। साथीहरूलाई मेरो एउटा आग्रह के छ, तपाईँ गीत सङ्गीतलाई माया गर्नुहुन्छ, संस्कृतिलाई माया गर्नुहुन्छ, आफ्नो रीतिरिवाजलाई माया गर्नुहुन्छ भनेदेखि एउटा राम्रो गीत गाएर पनि त चर्चा कमाएका थुप्रै व्यक्ति छन्, सिको उहाँहरूको गर्नुहोस्, किनभनेदेखि सङ्घर्ष गर्ने मान्छेले नै सफलता पाउँछ। आज म सङ्घर्षै नगरिकन आज म एउटा यस्तो खालको गीत गाएर अलिक नराम्रो गीत गाएर छाडा गीत गाएर चाहिँ म नाम कमाउँछु भने तपाईँलाई चाहिँ एक दिन दुई दिन हो, तर त्यो छाडा गीत तपाईँले गाउँदै गर्दाखेरि तपाईँले तालीभन्दा पनि गाली बेसी पाइरहनु भएको छ, त्यो कुरालाई चाहिँ अलिकति मध्यनजर गर्नुहोस्, किनभने हामी समाजमा बस्छौँ, हामी सामाजिक प्राणी हौँ, हाम्रा पनि सबै आफन्तहरू हुनुहुन्छ, परिवार हुनुहुन्छ, भोलि मैले गरेको कार्यले अरूलाई असर नपरोस् भन्ने खालको पनि अलिकति चाहिँ सोचेर मात्रै त्यो खालको चाहिँ कार्यहरू गर्नुहोस् भन्ने म विशेष अनुरोध पनि गर्छु सबैजनालाई।
0: एकदमै गीत सङ्गीतकै बारेमा कुराकानी गर्दा गर्दै अन्त्यतिरमा आइसकेका छौँ। समग्रमा अब गीत सङ्गीतलाई माया गर्ने पछिल्लो नयाँ पिँढीहरू अब गीत सङ्गीतमा आउँदै गर्ने पिँढीहरूलाई र अहिले भर्खरै तत्काल कार्यक्रम लोक चौतारी सुनेर बस्ने दर्शकहरूलाई के भन्न चाहनुहुन्छ, आन्सर सक्नुहुन्छ?
1: विशेष त धेरै धन्यवाद हाम्रो रेडियो सभा 103.4 मेगाहर्जलाई, विशेष धन्यवाद हजुरलाई, एकदमै छोटो समय छोटो समय भए पनि एकदमै मौकाले हजुरसँग भेट भयो र मौकाले नै फेरि यहाँ पनि आउने एउटा अवसर भयो, त्यसको लागि एकदमै हजुरप्रति एकदमै कृतज्ञ पनि छु र जति पनि रेडियो सफलता 103.4 मेगाहर्ज सुनेर बस्नु भएको छ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि उहाँ एकदमै अघि मेरो परिचय दिइसक्नु भएको छ, म प्रवासमा रहेको पनि दशक भइसकेको छ, एकचोटि नेपालीमा हाम्रो अधिवेशनको सन्दर्भमा एकचोटि आइसकेको अहिले नेपालमा छु र जति पनि यो रेडियो सुनेर बस्नु भएको छ सबैजनालाई एकचोटि विजय केसीको भन्ने लाग्छ भनेदेखि आफ्नो युट्युब च्यानलमा थुप्रै गीतहरू पनि छन्, लाइभ भोलि अफिसियल गीतहरू छन्, गएर एकपल्ट हेरिदिनु होला सुनिदिनु होला, राम्रो भनेर लेख्नुपर्छ भन्ने छैन, तेरो यहाँनिर कमजोरी छ यो सुधार्नुपर्छ, यो कुरा भएन भन्ने खालको एउटा प्रतिक्रिया अथवा सुझावहरू हजुरहरूले दिनुभयो भने त्यसलाई मनन गर्नेछु एकदमै र विशेष गरी हाम्रो यो गण्डकी प्रदेशमा अहिले जति पनि साथीहरू यो त अब सबैजना जति पनि सुनिरहनु भएको छ गण्डकी प्रदेशभन्दा बाहिर जतासुकै हजुर रेडियो सम्बन्ध सुनिरहेको साथीहरू, म विशेष केन्द्रीय महाधिवेशनमा फोकस गरेर आएको र मेरो केन्द्रीय महाधिवेशनमा विदेश विभागबाट पनि आफ्नो उम्मेदवारी रहिरहेको कारणले गर्दाखेरि हाम्रो त्यहाँ जाने कोही प्रतिनिधि साथीहरू हुनुहुन्छ सुनिरहनु भएको छ भने हजुरहरूले पनि एकपटक साथ सपोर्ट एकदमै माया गरिदिनु होला, आफूले चिनिजानेको साथीभाइहरूलाई पनि एउटा समन्वय गरिदिनु होला र हजुरहरूसँग एउटा परिचित हुने मौका साक्षात्कार हुने मौका पनि एउटा यो पालि मैले पाएको छु र विशेष सबैजनालाई धन्यवाद पनि भन्न चाहन्छु।
0: एकदमै समय सान्दर्भिक कुराहरू प्रस्तुतिसक्नु भएको छ, आज अतिथि हुनुहुन्छ राष्ट्रिय तथा गीत प्रतिष्ठान साबिक गण्डकी अञ्चलका अनि कोषाध्यक्ष अहिले केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्यको रूपमा उम्मेदवार दिइसक्नु भएको छ, आफ्नो भनाइहरू पनि राखिसक्नु भएको छ। यति बेला यहाँकै आवश्यक रहेको गीत जाँदा जाँदै दायाँ पनि छौ तिमी बायाँ पनि छौ, विजय केसी अनि शान्तिश्री परियारको सुमधुर आवाजलाई लय शब्द रमेश परियारको रहेको छ, हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ। रिन्जेलको बसाईमा जति पनि श्रोता मित्रहरूले कार्यक्रममा लोकचौतारी सुनेर साथ दिनुभयो सम्पूर्ण धन्यवाद। भोलिका वसमा पुनः भेटुने वाचा गर्दै आजको अतिथि विजय केसी अनि म बोलाउन चाहन्छौ। जय गीत जय सङ्गीत तपाईँको बाटो पर्छु भन्ने सुखद रहोस्, रेडियो सफलता सुन्दै बहन होला। नमस्कार।

0: हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
1: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
1: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा छ हल्लन चोक। सम्पर्क नम्बर 9841698044, 9841698044 र 9811948975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।

0: समाजमा कुनै पनि घटनाले मानसिक समस्या उत्पन्न गर्न सक्छ, त्यसैले
1: आधिकारिक स्रोतबाट मात्र सूचना प्रवाह गरौं।
0: दुर्घटनाका समाचारहरू मानवीय रूपले संवेदनशील हुने हुँदा त्यसलाई छानेर मात्र सुनौं।
1: दुर्घटना र विपदमा परेका व्यक्तिहरूलाई मानसिक तनाव र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सिर्जना गरौं।
0: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाऊ।
1: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सफलता स्टूडियो टाइम।

0: गाउँको मिठो मौनीले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो गाठी कुरा आयो।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आका हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषा रुसैले कार तब ख्योर्वे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाहपथ काठमाडौं।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
4: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरूप्रसाद बराल मोबाइल नम्बर 9840202127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0165707636 9856320325 9806535480 साथ ही आईएसएफपीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: के रटोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुजन जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165745668 मोबाइल नम्बर 9856028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201079

0: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम। सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क।
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581
0: 9116715475। हेलो,
3: हजुर सन्चै कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
7: साथै होस्टलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीच मा।
6: फोन नम्बर 061-587-915।
8: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन है हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा हैरान भइसके।
9: के चिन्ता लिन्छ हौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
10: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
11: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर। मोबाइल नम्बर 9856023461, 9826608।

राम्रै छ यहाँ हेर यो रङ धेरै प्रयोग गरेपछि पोइन्ट्स पाइन्छ अनि धेरै पुरस्कारहरूसँगै बाइक पनि जितिन्छ बाइक जितेपछि गर्लफ्रेन्ड घुमाउने बुझिस् अनि बिहे गर्नुपर्छ

0: ला यो तेरो लागि यो लाएपछि हिरो
1: मनको कुरा
0: भन्छु म

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860641081।
2: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
3: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर। अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
2: अब सब को लागी वेब सर्फर भर पर दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस।
4: कन्ट्याक्ट 0615553050 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
6: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
7: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
8: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9867567947 9857325575।
1: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा।
0: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9840602127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामे पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 985-60-21-440 985-60-60-127 र 98038-21-440 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स पोखरा 8 रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट स।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581
2: 98165 1475।
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
6: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-5201-79।
8: Studio time.
9: It's too well known.

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9855634। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
6: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
6: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा छ हल्लन चोक। सम्पर्क नम्बर 9841696844, 9841696844 र 9811948975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860636642 9860641081।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइवेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
6: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
7: अब सुन्नुहोस् यहाँका सेवाहरू, यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ, साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
6: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिसा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 98067184234, 97050-77123, व्हाट्सएप नम्बर 98011-77123।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-5201-79।
5: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
6: घर बनाउन लागेको कुरा त तपाईँ पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-5141-984-5141-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-5251-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: नमस्ते, म पप गायिका माया फुन। तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धय छ्याब लब लागिरी रुसैल केवाईसी धय ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योइमी टिब ख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विश्या रुसै दे कार तब ख्योर्वे खैबै बैंक छो जर यासी थेरै सेल्फीसी केवाईसी विवरण धवै विवर नमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौं।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसिने किङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर फोन
6: नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055055 07 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275509।
3: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
4: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर। अब मात्र 12,000 में 1 वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 में 2 वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस, देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट, आईपीटीवी, डिजिटल टीवी, कर्पोरेट इंटरनेट, इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरुभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050, 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9807159947 9557325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707736 9856203625 9806535480। साथै आईएसपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
4: भाइको विवाह पनि हिजो भन्दा आज झन नजिकैदैछ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
5: दाई पनि कति आतिलो भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
6: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फुलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्कका लागि गोल्डन नर्सरी सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 9856032717 र 9864055079।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिब तेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब छेउमै बैंकर लब के रुब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम बिस्या रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियाले
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिज सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गर गहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिज सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210 5 9251714
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9116715475
6: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547737, मोबाइल नम्बर 9856728744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विस्या रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ्ट उद्योग।
6: रेनबो हेन्डीग्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौ।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9556 27 579।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा।

0: 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 98560028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805121050 9821727014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5531-71, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
1: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
1: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा 6 हल्लन चोक। सम्पर्क नम्बर 98-461-96-844, 98-461-96-844 र 98-151-48-975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-989।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055007 मनसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: युवा शक्तिलाई पलायन हुनबाट हामी रोक्नेछौँ। रोजगारको व्यवस्था
1: यो गाउँमा बसेर केही हुनेवाला छैन, बल्ल बुटी पुरा छौ। ए बुङ्गा हो, तिमीहरू यसरी कोर्ट मात्रै खेलेर आफ्नो जिन्दगी खेर फाल्छौ कि खाडीमा गएर रियाल रिङ्गेट कमाउँछौ?

जब फिर भुवन विमानस परिवार जहाँ छोड्यो जहाँ सँगै सपना र जिन्दगी उड्यो आमाका लागि आँखामा हाल्दा पनि नभिज्ने सन्तान उड्यो बाका लागि स्वाभिमान र भरोसा उड्यो घाउको पनि त धर्म हुन्छ काटिएपछि रगत बग्नुपर्छ तर मेरो देशका लागि बेरोजगारीको सिलसिलामा मामुली कामदार उड्यो

0: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581
0: 9166154475।
3: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसै ल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रोसै औ विवरण क्या चिम विश्या रोसै दे कार तब ख्योर्बे खैबै बैंक छो जर यासी थेरै सेल्फीसी केवाईसी विवरण धवै विवर नमक लमु। कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
4: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 0161553071 9867184234 9705077123। व्हाट्सएप नम्बर 9801177123।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
5: अब सबैको लागि वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
7: कन्ट्याक्ट 0615553050 0615589848
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो हैन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैरानै भइसके।
3: के चिन्ता नि छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
4: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 9856023461 9926।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0165707636 9856320325 9806535480 साथ ही आईएस र पीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9857275909।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्र वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।

0: मौके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802121050 9825127014
3: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेदी ग्राहक मिथेब मिथेब छेउमै बैंकर लब के रुब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चेदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या त तसिम बिसा रुसैले कार तब थ्योर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाहपथ काठमाण्डौ
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
5: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान

0: सहारा इंटरनेशनल फर्टिलिटी सेंटरमा
1: सम्पर्क सहारा इंटरनेशनल फर्टिलिटी सेंटर पोखरा 5 पर्स्याङ चोक फोन नंबर 061-574-668 मोबाइल नंबर 98-560-28-104
0: तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इंटरनेशनल फर्टिलिटी सेंटर
2: हैन ए बुढा बिहान बिहान काई नलाकाउ
3: मेरी आमै नि घर बनाउने लायकको कुरा त चाहिँ पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
4: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिऊ

0: हो मडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकार का ताजा स्वस्थकर मासु का लागि दोस्ती टू मिक्स पोखरा 8 रत्नचोक प्रोप्राइटर शिव कुंवर। संपर्क नंबर 98052 67 93 97 56 59 50 960 दोस्ती टू मिक्स।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

बाकी लाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 98 160 62 983 98 55 52 855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्योमी टीब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रोसै औ विवरण क्या जतासिम बिस्या रोसै दे कार तब ख्योर भे खै भे बैंक छो जर यासी थेरै सेल्फी सी केवाईसी विवरण धबै विवर नमकलमु। कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आका हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9850 27 599। एकीकृत सेवा कार्यालय कास्कीबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधिक सम्बन्धी कागजातहरू,
8: संचालकहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
6: कम्पनी संचालक समितिको निर्णय,
8: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 वर्ष अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल,
6: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
8: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
6: उद्योग दर्ताको निवेदन फारम ख,
8: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो,
6: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
8: मेसिन औजारको कोटेसन र स्किम,
6: साझेदारी फर्मका लागि साझेदारी कबुलियत नामा,
8: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
6: आवश्यकता अनुसार 84% सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
8: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
6: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र।
8: संचार, पर्यटन, स्वास्थ्य सँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र।
6: स्वास्थ्य सँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा।
8: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र।
6: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता।
8: आईईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा आईईए प्रतिवेदन।
6: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।

僕へ頼はれたの。

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।
6: त्यस्तो के कुरा थियो श्रेया जुन भन्नको लागि मलाई यहाँसम्म बोलायो?
7: भन्नुपर्ने कुरा त धेरै नै छन् सतीश, तर अहिलेको लागि थ्री म्याजिक वर्डले नै काम चलाउनु पर्ला।
6: थ्री म्याजिक वर्ड
7: लेट्स गेट म्यारिड

हाम्रो सम्बन्ध सँगै हुन लेखिएको छैन रहेछ सूर्य। म पनि तिमीलाई धेरै माया गर्छु, तर तिमीले खोजेको जस्तो माया मभित्र छैन श्रेया।

0: केही सम्बन्धहरू एकिनार जस्तै हुने रहेछ, सँगै भएर पनि सँगै हुन नसक्ने।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

0: एउटा सानो मान्छेको चाहना
1: जोनी जोन ए पापा एकिन चुदनो पापा
0: अनि हामी सबैको चाहना रेडियो सफलता 103.4 मेगाहर्ज।

अब सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा

0: चाहिँ मै
1: खै सर्जरी त अझ सम्म आइदिए
0: है आउँदै होला नि
1: आरे भेट्न मन लाग्या हो
0: एकैछिन त्यो डालो यता ल्या त
1: ल
0: ए ओ सर्जर पनि आइहाले नि
2: आयो हो सोल्चिनी आयो
3: रेडियो सफलता 103.4 मेगाहर्ज

0: 그 나란 보여서?
1: 차이나?
0: 차이나?
1: 응.
0: 야, 둘로 눈을 산 소리. 눈가 자라에러 법이 들어만 있지 마기 우띠 봉소리. 뭐야, 대안?

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: एउटा सानो मान्छेको चाहना
1: जोनी जोन ए पापा एकिन चुडनो पापा
0: अनि हामी सबैको चाहना रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061587915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज।

अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055557 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050505008 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: हैन ए बुढा बिहान बिहान काई नलाकाउ
2: मेरी आमै नि घर बनाउन लायक कुरा त चढाइ पनि छ नि केही भएर घरको लागि काठको जाल ढोका अझै गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
1: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल अल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
3: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
3: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
3: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275900।
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
6: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
6: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 0615747668। मोबाइल नम्बर 9856028104।
6: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
7: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी। ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रुब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेतेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विश्या रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौं।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689।
2: हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
3: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
3: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा छ हल्लन चोक। सम्पर्क नम्बर 98461968044, 98461968044 र 98151849475। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।
4: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
5: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530500, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9066।

0: चाहिँदैन
1: खै सोल्टेर त अझसम्म आइपुगे
0: आउँदै होला नि
1: साह्रै भेट्न मन लाग्यो हो
2: रेडियो सफलता 103.4 मेगाहर्ज
0: सुन्न मन लाग्यो।

अब सफलताको साथमा नन स्टप म्युजिक नॉनस्टॉप म्यूजिक तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 01745966 मा सुनौ मजाले नॉनस्टॉप म्यूजिक सफलताको साथ

0: जस्त सुपर ब्युटी कोही छैन संसारमै।
1: नमस्कार, म युनिक परियार। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

0: कल्प
1: नमस्ते म निपेश ढाका अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज
2: रेडियो सफलता 103.4 मेगाहर्ज
3: सुन्न मन लाइक

0: मौके हेरेर तोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरापाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
3: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811062983 9552585 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार

0: नमस्कार, म चैतन्य कृष्ण। तपाईहरु अहिले रेडियो सफलता सुनिरहनु भएको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम टिमको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश।
3: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 मेगाहर्जमा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश।

0: ज्ञान बिना हो भक्ति पय, भक्ति बिना नही ज्ञान, भक्ति बिना हो ज्ञान जो लावत उर अभिमान। भक्तिलाई ज्ञानको कुनै आवश्यकता छैन, तर ज्ञानलाई भक्तिको परम आवश्यकता छ, किनकि भक्ति बिनाको ब्रह्म ज्ञान त अभिमान वर्धक हुन्छ, मोक्ष प्राप्त गर्ने कुरा त सपना नै हुन्छ।
1: नमस्कार, कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे।
0: श्रोताबिन्द, मानव जीवनको यथार्थता, परम चरम लक्ष्य र अद्वितीय ज्ञान वेदको रहस्य मर्म बुझ्नको लागि त स्वयं महापुरूष सद्गुरूको नै आवश्यकता पर्दछ, अन्यथा अर्थको अनर्थ हुन जान्छ। हामी त यस कलियुगका सौभाग्यशाली हौं, किनकि हामीले त 500 मुद्दण्ड विद्वानहरूको सभा काशी विद्वत परिषदबाट अनन्त श्री विभूषित 1008 श्री कृपालजी महाराजलाई जगत गुरूको रूपमा पाएका छौं। अत उहाँले देखाउनु भएको बाटोको अनुसरण गर्नु नै हाम्रो जीवनको लागि कल्याणकारी हुनेछ। अब लागौं स्वामी श्री हरिदासजीको प्रवचनको श्रृंखलामा।
2: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, त्यो कहाँ छ र कसरी प्राप्त हुन्छ इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म त्यो आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्, तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन्, बरु उल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगतगुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तीनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ, साथै दार्शनिक तर्कहरूद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुन्नाले नै विशेष लाभ प्राप्त हुन सक्नेछ।
3: गुशब्दस्त्वन्धकारस्यातृशब्दस्त निरोधक अन्धकार निरोधत्वात् गुरुरित्यभिधीयते। ए गुर रु जुन दुई अक्षर छ यसको विशाल अर्थ छ, यो बुझ। गु माने अन्धकार माया, रु माने प्रकाश भगवान। जसले यो अन्धकारबाट निकालेर तिमीलाई भगवानमा पुर्याउन सक्छ त्यसको नाम गुरु। बार बार वेदले बताछ। त हेर्नुहोस्, अब यहाँ प्रश्न यो हो, टेढो खीर त यहाँ छ कि त्यो भगवत प्राप्त गरेको सन्तलाई चिन्ने कसरी? केवल तिलकधारी, वस्त्रधारी, जटाधारी त गुरु हुन सक्दैन। यहाँसम्म कि वेद शास्त्रको ठुल्ठूलो प्रवचन दियोस् त्यो व्यक्ति पनि हुन सक्दैन, मैले बताएँ यहाँ। त प्रश्न यो हो कि त्यो गुरुलाई आखिर चिन्ने कसरी? त हेर्नुहोस्, पहिला यो बुझ्नुहोस् कि सद्गुरु जुन छन्, भगवत प्राप्त सन्त, तिनले केही चीजहरू यस्ता छन् जुन गर्दैनन्। फेरि के गर्छन् त्यो पनि बताइनेछ, के गर्दैनन् त्यसमा ध्यान दिनुहोस्। हेर्नुहोस्, तपाईँहरूको सोच भन्दा परम्परा भन्दा विपरीत चीज आउँदैछ, म बताउँदैछु, म सिद्ध गर्छु तपाईँहरूकै अगाडि, तर विचलित नहुनुहोला, पूरा बुझ्न प्रयत्न गर्नुहोला। मैले सुरुदेखि सावधान गराएको थिएँ तपाईँहरूलाई कि पूरा कम्प्लिट नभएसम्म सुन्नुहोला, बीच बीचमा भयानक अवस्था आउनेछ। त हेर्नुहोस्, वास्तविक महापुरूषले के गर्दैनन् यसमा विचार गर्नु। एक, तपाईँहरूको सोचाइ यो छ सन्त महात्मा कहाँ गएपछि हामी संसार प्राप्त गर्छौ, धन नभए धन प्राप्ति हुन्छ, परिवार नभए परिवार प्राप्ति हुन्छ, पोस्ट प्राप्ति हुन्छ, ठूल्ठूला नेता इत्यादि पनि बाबाजीको चक्करमा लाग्छन् संसार प्राप्तिको निमित्त। तपाईहरुको पनि यही सोच छ अधिकांशको, कोही कोही तत्ववेत्ता छोडेर। त आजदेखि तपाईहरु यो लेखेर राख्नुस्, पत्थरको लकीर बनाएर कि वास्तविक सन्त महात्मा महापुरुष जसले भगवत प्राप्ति गरेको छ उसले संसार दिँदैन। यो धन सम्पत्ति पुत्र इत्यादि दिन्छु भन्छ भने त्यो धोकेबाज हो, सावधान रहनु होला। किन? ऊ त हामीलाई धन दिँदैछ, पुत्र दिँदैछ, पोस्ट दिँदैछ, यो सब दिन्छु भन्दैछ, कसरी शत्रु भयो? त्यो त हाम्रो मित्र हो। तपाईँहरू यो भन्नुहुन्छ नि, होइन, त्यो शत्रु हो। किन? किनकि अनादिकालदेखि हामी यही सारा चिजमा भुलिरह्यौं, यसैमा, यही माया मोहमा, यही कारणले हामीले सदा सदा तृप्ति दिने भगवानलाई भुल्यौं, त्यो सुख प्राप्त गर्न सकेनौं। त अब यही फेरि संसारको यही पदार्थ दिएर हामी सुखी त हुन सक्दैन, त त्यो हाम्रो मित्र कसरी हुन सक्छ? फेरि एक प्रश्न गर्नुहोस्, त्यही जो संसार दिन्छु भन्ने छ बाबाजी त्यसलाई, यो प्रश्न गर्नुहोस् तपाईँ, बाबाजी तपाईँले यो संसार किन छोड्नुभयो? प्रश्न गर्नुहोस्, के कारण छोड्नुभयो तपाईँले संसार? त बाबाजीको यही उत्तर हुनेछ नि, अरे बच्चा, यो संसारमा सुख छैन, दुखी छ यो संसार, दुःखदायी छ, हर प्रकारको दुःख छ यहाँ। त यही बताउँछन्, यहाँ खुब दुःख छ त्यसैले मैले संसार छोडिदिए, अब सुख प्राप्तिको निमित्त, भगवत प्राप्तिको निमित्त प्रयत्न गर्दैछु त्यसको लागि। त अब उसलाई यो सोध्नुहोस् फेरि, यो संसारमा सुख छैन दुःख छ, त बाबाजी तिमी त्यही दुःख फेरि मलाई सार्न चाहन्छौ? आफू चाहिँ छोड्ने दुःख छ भनेर, अनि त्यो दुःख मलाई दिएर दुखी बनाउने तिमी? सोध्नुहोस्। उसले त यो भन्नुपर्ने कि यसमा सुख छैन, भगवानमा छ, यो छोड्देऊ, यसको डिमान्ड नगर, यो बताउनु पर्ने। एक बच्चाले विषको बोतल लिएर पिउन लाग्यो भने आमाले के गर्छ? बाबु यो खानु हुँदैन, यो खराब विष हो। बच्चाले जोड गर्यो भने आमाले भएको भनेर खान दिन्छ कि त्यो खोचेर झापड लगाउँछ? ह, माया गर्ने त त्यो जसले झापड लगाउँछ। त वास्तविक सन्त महापुरुषले त यो भन्छ, यो संसारमा सुख छैन। एक दोस्रो चीज, हेर्नु, संसार कसैले चाहेर पनि दिन सक्दैनन्। प्रारब्ध कर्म अनुसार तीन प्रकारको कर्म हुन्छ, संचित कर्म, प्रारब्ध कर्म, क्रियमाण कर्म। प्रारब्ध कर्म अनुसार जे कमाइ छ त्यही प्राप्ति हुन्छ, विधिको विधान अनुसार। नत्र त तमाम बाबाजीहरूले खालि यही भनिरहन्थे, दिइरहन्थे संसार। बाबाजीको पछि लाग्ने त कोही गरिब हुने थिएन, त्यसले किन व्यापार व्यापार गर्नु? खालि बाबाजीको पछि लाग्यो भइहाल्थिन्, होइन र? त्यसैले यो चक्करमा नलाग्नु होला। निष्कर्ष यो, जो वास्तविक महापुरुष छ त्यसले यो दुःखदायी संसार तपाईँलाई दिँदैन, दिन्छु पनि भन्दैन, दिनै नै सक्दैन, खतम। अब आउनुहोस् दोस्रो पोइन्टमा, तपाईँहरू तमाम बाबाजीको पछि लाग्नुहुन्छ र डराउनुहुन्छ, बाबाजीले केही भन्यो भने त्यो पूरा गर्नुपर्छ, त्यसको चक्करमा पर्नुहुन्छ, नत्र बाबाजीले थर्काउँछन्, तर्साउँछन्, ए यो भने गर नत्र, तपाईँहरू डराउनुहुन्छ डरले। श्राप दिए भने के हाल होला यो सोच्नुहुन्छ, डराउनु पर्दैन। वास्तविक महापुरुष जुन छ, भगवत प्राप्त सन्त, उसले कोप गर्दैन। भलै त्यो महापुरुषलाई तपाईँ काटी काटी टुक्रा गरेर चिल्कौवालाई फाइदिनुहोस्, तैपनि तपाईँको विरुद्ध सोच्न सक्दैन, किनकि त्यो सोच्ने बिउै हुँदैन उसमा। इतिहासमा दधिची ऋषि इत्यादिले आफूलाई समर्पण गरिदिए लोक कल्याणको लागि। हेर्नुहोस्, तमाम इतिहास साक्षी छ, भगवान विष्णुले यसमा एक आदर्श कायम गरे। भृगु ऋषिले जब छातीमा लात हाने त भगवान विष्णुले मुसारे चरणमा, यो मेरो वज्र जस्तो छातीमा हान्दा कति दुख्यो होला त्यसमा भनेर कोप गरेनन्। गौरांग महाप्रभु को समय में संत हरिदास जी थे, उनका शिष्य संत थे, जन्म को मुसलमान थे यवन, तर सनातन वैदिक धर्म अंतर्गत भगवान नाम में यति प्रिय भयो कि हर समय हरि बोल हरि बोल हरि बोल बोली रहन्थे, तन्मय रहन्थे। तो त्यहां मुसलमान अरले उजुर दिए कि यो हाम्रो बिरादरी को भएर भगवान नाम लिन्छ, अल्लाह अल्लाह भन्दैन। त फैसला भयो कि यो हरिदासलाई 22 बजार सम्म, 22 वटा बजार थिए त्यति बेला, त्यहाँ कुट्दै कोर्राले पिड्दै घुमाउनु र मरे नमरे सम्म घुमाउनु, मरेपछि फ्याँकिदिनु, यो फैसला गरे मुसलमानहरूले। मुसलमान भएर यो भगवान नाम लिन्छ? घुमाए पिटे मरे भनेर फ्याँकिदिए गंगाको किनारमा। जब पानीले छोयो मरेका थिएनन्, बिउते हरिदास जी, उनले तुरन्त भगवानलाई प्रार्थना गरे, हे भगवान, जसले मलाई यो दुःख दियो तिनीहरूमाथि कोप नगर्नु, तिनीहरू अजान छन् अज्ञानी छन्, तिनीहरूलाई कृपा गर्नु, तिनीहरूलाई दिनु छ भने सुख दिनु, सुख दुःख नदिनु प्रभु, यो प्रार्थना गर्दै थिए। यस्तो हुन्छ सन्तको हृदय। त्यसैले डराउनु पर्दैन तपाईँहरू। जिसस क्राइस्टलाई किला ठोकेर मारियो पूरा विश्व जान्दछ। 3-4 दिन पछि जिसस फेरि बिउते, उनले भगवानलाई प्रार्थना गरे, ओ लर्ड फर गिव देम, दे डोन्ट नो व्हाट आर दे डुइङ। हे परमेश्वर, जसले मलाई किला ठोके तिनीहरूलाई क्षमा गरिदिनु, कृपा गर्नु, तिनीहरू जान्दैनन् के गरे, अजान छन् बिचरा, कृपा गर्नु। यो हो सन्तको हृदय। त्यसैले यो पनि गर्दैनन्, सावधान हुनुहोस्। र तेस्रो चीज छ जुन तपाईँहरूको समाजमा चलेको अर्को भयानक जाल हो, त्यो हो तपाईँहरू यो सोच्नुहुन्छ कि सन्त महात्माले आशीर्वाद दिन्छन् र त्यो आशीर्वादले सब चीज बन्दछ, यो सोच्नुहुन्छ। ध्यान दिनुहोस्, वास्तविक भगवत प्राप्त सन्तले आशीर्वाद पनि दिँदैन, किनकि दिएर केही हुँदै हुँदैन। यदि आशीर्वाद दिएर हुने भए यहाँ तपाईँहरूको गाईघाटमा तमाम सन्त आए होलान्, जो आशीर्वाद दिन्छन् उनीहरूलाई भन्नुहोस् कि यहाँको अग्लो डाँडामाथि चढेर आशीर्वाद देऊ कि सबलाई भगवत प्राप्ति होस्, खतम, किन बेकार मेहनत गर्नु, हुँदैन। यदि आशीर्वाद दिएरै हुने भए ध्यान दिनुहोस्, अभिमन्युले मर्नु पर्ने थिएन। अभिमन्युका पिता को थिए गीता ज्ञानी महापुरुषमा अग्रगण्य अर्जुन, मामा साक्षात परब्रह्म श्री कृष्ण। विवाह गराउने उत्तरासँग अभिमन्युको को थिए भगवानका अवतार वेदव्यास। तीन महाशक्तिहरू थिए त्यहाँ, तर अभिमन्युले अल्प आयुमा मर्न पर्यो। 16 वर्षको उमेरमा उत्तरा विधुवा भई श्रीकृष्णले आशीर्वाद दिएर किन बिउताएनन्, बताउनुहोस्। त्यसैले यो आशीर्वादको चक्करमा नपर्नु होला। त्यसैले यो सब धोका हो, यो सब बड काम बन्दैन। त कसरी काम बन्छ? आशीर्वाद दिएर पनि नहुने भए त्यसको निमित्त तत्त्व ज्ञान दिन्छन्, बाबु हो बाटो यो हो, यस कारण यो बाटो हिँड त पुग्छौ। यहाँ बसेर केवल आशीर्वाद त्यहाँ पुर्याइदिए हुन्थ्यो कसैले भनेर पुग्दैनौ, तिमी स्वयं हिँड्नु पर्छ, त्यहाँ पुग्नु पर्छ। तिम्रो पेट भरिनलाई तिमीले स्वयं खानु पर्छ, अर्कोले खाइदिएर हुँदैन। त्यसैले यी चीजहरू महापुरुषले गर्दैनन्, सावधान रहनु होला। योदेखि बाहेक अब महापुरुषलाई भगवत प्राप्त सन्तलाई कसरी चिन्ने? अनुभवद्वारा। ध्यान दिनुहोस्, तपाईँहरूले मैले भनेर पनि नमान्नुहोस्, आफै अनुभव गरेर कसरी जान्न सक्नुहुन्छ त्यो उपाय बताउने छु म। एक गिलासमा शरबत छ, अब यो गुलियो छ कि अमिलो छ त्यहाँ बसेर झगडा गर्नुको कुनै अर्थ छैन। अरे त्यसलाई निकालेर पिउ अनि ठाकले बताऊ गुलियो छ कि अमिलो छ, हो कि होइन? त्यही प्रकारले अनुभवद्वारा कसरी जान्न सकिन्छ यो उपाय बताउनेछु म तपाईँहरूलाई। खोजी गर्नुहोस्, भलै समय लागोस् केही छैन। गलत व्यक्तिको पछि लाग्नु भन्दा बरु अरू दुई चार महिना बितोस्, दुई चार वर्ष बितोस्, ठिक ठिकको पछि लाग्नुहोस् त फेरि ठिक हुन्छ। डाक्टर गर्नु छ त ठिक डाक्टर खोजेर गर्नु, गलतलाई अपरेसन गराउनु पनि राम नाम सत्य हुन्छ, हो कि होइन? त्यसैले भलै डाक्टर खोज्न थोरै समय लागोस् त्यो गर्नु छ। त्यस अनुभवद्वारा कसरी जानिन्छ त्यो बारेमा म तपाईँहरूलाई बताउने छु, तर आज होइन भोलि। आज एक तपाईँहरूको जिज्ञासा थियो, हिजो डकुमेन्ट्री हेरिसकेपछि एक इम्पोर्टेन्ट प्रश्न थियो, त्यसैले त्यो महत्वपूर्ण विषय म बताउँदैछु अहिले तपाईँहरूलाई, कि जगद्गुरु श्री कृपालुजी महाराज कसरी जगद्गुरु हुनुभयो। कतिपय भारतवर्षमा स्वघोषित जगद्गुरु हुन्छन्, उहाँलाई कसले बनायो, जगद्गुरु बन्ने प्रक्रिया के हुन्छ, यो सबको बारेमा पनि व्यक्तिहरूको जिज्ञासा सदा रहन्छ, यहाँका व्यक्तिले पनि गरेका छन्। त्यसैले आज म मेरो गुरुदेव जगद्गुरु श्री कृपालुजी महाराजको संक्षिप्त परिचय दिँदैछु यहाँ। हेर्नुहोस्, जगद्गुरु श्री कृपालुजी महाराजको जन्म सन् 1922 यस धराधाममा भयो, भारत वर्षको उत्तर प्रदेशको प्रतापगढ़ नामक एक गाउँमा। र 14 वर्षसम्म उहाँ गाउँमै रहनुभयो, साधारण शिक्षा हासिल गर्नुभयो। पश्चात उहाँले चित्रकूटमा बास गर्नुभयो, जुन भगवान राम वन जाँदा धेरै समय त्यहाँ बिताएका थिए, त्यो जंगलमा रहनुभयो। त्यसपछि वृन्दावनको वनमा रहनुभयो केही वर्ष, र त्यति बेला उहाँको अवस्था परमहंस अवस्था थियो। परमहंस अवस्था माने आफ्नो शरीरको शुद्धि बुद्धि नहुने अवस्था, न खानु पिउनु, न नुहाई धुवाई, न कुनै वस्त्र इत्यादिको शुद्धिकरण, कुनै यो नभएको, केवल मूर्छित रहने भगवत प्रेममा एक अवस्था हुन्छ, भावावेश अवस्था। त्यो अवस्थामा रहनुभयो 22 वर्षसम्म। त्यसपछि उहाँले भगवान नाम संकीर्तनबाट, जुन भागवतको अन्तिम निष्कर्ष यही हो कि भागवतमा कथा सुन्नु सुनाउनु, अन्तिममा यो निष्कर्ष दिएको छ कि होइन, नाम संकीर्तन गर्नु भगवानको। यो 12 स्कन्दको 13 अध्यायको 23 अन्तिम श्लोक, 18,000 अन्तिम श्लोक, नाम संकीर्तनम यस्य सर्व पाप प्रणाशनम। तो यहां जगद्गुरु श्रीले 22 वर्ष को उमेर में भगवान नाम संकीर्तन प्रचार शुरू गर्नुभयो भगवत विषय में। तर त्यति बेला वहां जगद्गुरु हुनुहुन्थ्यो न, केवल कृपालु परमहंस को नाम थियो वहां को। तो यो भगवान नाम संकीर्तन साधारण गवारी भाषामा सम्झाउनुहुन्थ्यो, वेद शास्त्र इत्यादि केही बोल्नुहुन्न थियो। त्यो सत्सङ गराउँदै हिँड्ने क्रममा उहाँको धेरै बसाई चाहिँ प्रतापगढ़ नामक एक जिल्लाको सदर मुकाममा महाबनीजी नाम गरेका एक व्यक्ति थिए, उनको घरमा हुन्थ्यो, जहाँ रात रात भर सत्सङ हुन्थ्यो। दिउँसो त्यहाँका व्यक्तिहरू अफिस इत्यादि जान्थे, राति महाराजजीसँग सत्सङ गर्थे। तमाम ठाउँमा डुल्दै सत्सङ गराउनुहुन्थ्यो, त्यहाँ थाई वासस्थान जस्तो थियो। त यही प्रकारले सत्सङ हुँदै थियो, एक दिन त्यहाँ विचित्रको घटना घट्यो। घटना यो थियो कि श्री महाराजजी त्यो महाबनीजीको घरको माथिल्लो तलाको कोठामा बस्नुहुन्थ्यो एकान्तमा। त रातभरि सत्सङ सकेर बिहान भोजन गरेपछि दिउँसो आराम गर्न जानुहुन्थ्यो कोठामा। त एक दिन यस्तो भयो कि श्री महाराजजी एक्लै कोठामा हुनुहुन्थ्यो, त त्यो घरको एकजना सानी छोरी केटाकेटी खेल्दै खेल्दै माथि कौशीमा गई। त उसले त्यहाँ आवाज सुने कि महाराजजीको कोठामा त धेरै व्यक्ति बसेर गफ गरिरहेछन् ठुल्ठुलो स्वरले। त उसको बाल बुद्धिमा यो आयो कि महाराजजी त एक्लै बस्नुहुन्छ, फेरि यो को को व्यक्ति छन् भित्र। त उसले यो कुरा घरको परिवारलाई पनि सुनाई। श्री महाराजजी जब निस्किनु भयो त्यहाँबाट त एक्लै निस्किनु भयो कोठाबाट। त परिवारका व्यक्तिहरूले जिज्ञासा प्रकट गरे, महाराजजी कोसँग गफ गर्दै हुनुहुन्थ्यो कोठामा, किनकि त्यति बेला मोबाइल ओबाइल त थिएन। पचास पचपन्न वर्ष अगाडिको कुरा। त श्री महाराजजीले सिम्पल उत्तर दिनुभयो, कोही थिएन, तिमीहरूको भ्रम हो। त केटाकेटीलाई भ्रम भयो होला, सब चुप लागे। केही दिन पछि यो घटना फेरि दोहोरियो। त यस पाला घरका जति मेम्बर थिए, सदस्य, ती सबले गएर सुने, ताकि पछि महाराजजीले मना गर्न नसक्नुस्। सबले सुने आवाज ठुल्ठुलो स्वरमा, तर बुझ्न कठिनाई भइरहेको थियो। धेरै व्यक्तिहरूसँग महाराजजी विचार विमर्श गर्दै हुनुहुन्थ्यो कुनै विषयमा। त जब श्री महाराजजी, फेरि श्री महाराजजीको मतलब जगद्गुरु श्री कृपालुजी महाराज, त जब उहाँ कोठाबाट निस्किनु भयो त फेरि एक्लै निस्किनु भयो। त अब घरका परिवारले घेरे र सोधे, महाराजजी को थिए त्यहाँ भित्र कोठामा कुरा गर्ने, बताउनुहोस्। महाराजजीले भने, कोही थिएनन्, म एक्लै थिएँ। सबले भने, हामी सबले सुनेका थियौं, एक्लै हुनुहुन्थेन, बताउनुहोस् को थिए। त महाराजजीले साधारण तरिकाले बताइदिनु भयो कि त्यहाँ जो थिए ती वेद थिए, वेद वेद रिक्वेस्ट गर्दै थिए, महाराजजी यो संसारमा हामीलाई ठिक ठिक ढंगले प्रकट गरिदिनु पर्यो, गलत तरिकाले हामीलाई छेद विच्छेद बनाइदिए संसारमा, त्यसैले हामीलाई ठिक ढंगले प्रकट गरिदिनुहोस्, रिक्वेस्ट गर्न आथे। महाराजजीले एक लाइनमा बताइदिनु भयो। त सब व्यक्ति जो थिए त्यहाँ बस्ने, उनीहरूलाई कुनै अनौठो लागेन, किनकि महाराजजी कुन पर्सनालिटी हो उनीहरूलाई थाहा थियो हर प्रकारले। त्यसैले वेद आउनु कुनै ठूलो कुरा होइन, सब आफ्नो काममा लागे, नर्मल सम्झे। हेर्नुहोस्, तपाईँलाई आश्चर्य लाग्ला, वेद कसरी आयो स्थूल स्वरूप? त वेद स्थूल नै हुन्छ, मैले हिजो अस्ति पनि सम्झाए तपाईँहरूलाई। यो वृन्दावनमा जति गोपिनीहरू थिए त्यसमा वेदका ऋचाहरू थिए, सन्त महात्माहरू नै गोपिनी बनेका हुन्, यो सगुण साकार स्वरूप हुन्छ यिनीहरूको। तर तपाईँ हामी देख्न सक्दैनौ, किनकि यसको चार प्रकार हुन्छ यो वाणीको पनि। परा पश्यन्ती मध्यमा बैखरी, तपाईँहरू बैखरी मात्र सुन्नुहुन्छ, अरू तीनटा तपाईँहरू सुन्नुहुन्न, केवल महापुरुषले मात्र देख्छन् सुन्छन्। यो वाणी पनि देख्न सकिन्छ, वेद वाणी देखिन्छ, तर त्यो अवस्था आएपछि त रिक्वेस्ट गरे महाराजजीले यो बताउनु भयो। त्यसपछि श्री महाराजजीले चित्रकूटमा एक विराट धार्मिक सम्मेलन गराउनु भयो, जहाँ तमाम विश्वकै विद्वान कहलेका व्यक्तिहरू, त्यसो त भारतवर्षको बनारस विश्वकै गुरुकुल मानिन्छ, सब त्यहाँका विद्वानहरूलाई त्यहाँ निम्ता गरिएको थियो। त्यो सम्मेलनमा लाखौं व्यक्तिको उपस्थिति थियो, त्यति ठूलो आयोजन थियो त्यो। त त्यहाँ कृपालु परमहंस, उहाँको उमेर थियो 32-33 वर्षको केवल, त्यो सम्मेलन आयोजन गर्दा उहाँले गर्नुभयो। तर त्यहाँ हजारौं उपस्थित विद्वानहरूले बोल्ने धर्मको बारेमा प्रोग्राम थियो, उहाँको स्वयं चाहिँ बोल्ने थिएन वक्तामा, उहाँ स्वागताध्यक्ष हुनुहुन्थ्यो, स्वागत गर्ने केवल, आका संत महात्मा विद्वानहरूको गोडा धुने, उनीहरूलाई भोजन गराउने, उनीहरूको वासस्थानमा राख्ने यो कार्य थियो। त सब विद्वानहरू आए, तमाम लाखौं पब्लिक आए, धार्मिक सम्मेलन हुन जाँदैछ विशाल। त त्यहाँ श्री महाराजजीले स्वागत भाषण गर्नु भो, स्वागताध्यक्ष को नाता ले सबलाई स्वागत गर्नु पर्यो। तो स्वागत गर्दाखेरि उहाँले यति बोल दिनु भो कि यहाँ मूर्धन्य विद्वानहरूको उपस्थित छ, हजारौं लाखौं जनसमुदायहरू छन्। त म उहाँ विद्वानहरूलाई यो निवेदन गर्न चाहन्छु जनताको तर्फबाट कि हाम्रो वेद शास्त्रमा तमाम विरोधी सिद्धान्त छन्, एक आपसमा बाजिन्छन्, एउटा एउटा कुरा गर्छ अर्को अर्कै कुरा गर्छ। तमाम आचार्यहरूको पूर्ववर्ती आचार्यहरूको सिद्धान्तमा पनि विरोध छ, विरोध। जस्तै आदि जगद्गुरु शंकराचार्यजीको अद्वैत वेदान्त, निम्बार्काचार्य रामानुजाचार्य माध्वाचार्यको अलग अलग छ, कसैको द्वैताद्वैत, कसैको विशिष्टाद्वैत, कसैको द्वैत इत्यादि। तो यो विरोधी सिद्धान्तहरू जुन छन् यो कसरी भए? महापुरुषले त गलत बोल्दैनन्, न भगवानले बोल्छन्, र वेद स्वयं भगवान हो। तो यी विरोधी सिद्धान्तलाई सही सिद्ध गर्दै अब जनसाधारण व्यक्तिहरूको निमित्त उपयुक्त मार्ग कुन हो जुनबाट हिँडेपछि उनीहरूले लक्ष्य पाउँछन्? कन्फ्युजन नरहोस्, त्यस्तो मार्गको प्रतिपादन गरिदिनुहोस् ताकि जनताको हित होस्। यति बताइदिनु भयो, यो म अनुरोध गर्छु र सबलाई स्वागत गर्छु भनेर श्री महाराजजी विदा हुनुभयो। अब विद्वानहरूले बोल्न सुरु गरे, सबले आफ्नो कुरा बताउँछन्, कोही शिव पुराणबाट बताउँछन्, कोही विष्णु पुराणबाट बताउँछन्, कोही वेदको एक ऋचाको व्याख्या गर्छन्, कोही गीताको अर्को अध्यायको एक अध्याय, अर्कोले अर्को अध्यायको, त त्यहाँ कुरा बाजिरहन्छ। एउटाले एउटा सिद्धान्त बताउँछ, अर्कोले अर्को सिद्धान्त, टाढा खोज्न जानु पर्दैन। एक तरफ भगवान श्री कृष्णले बताए कि जब जब धर्मको हानि हुन्छ म आउँछु, फेरि अर्को अध्यायमा पुगेपछि भन्छन् धर्म वर्म त्यागिदे अर्जुन। दुईटा सिद्धान्त त बाजियो, काटियो। त 18 दिन चल्ने त्यो सम्मेलनमा 9 दिनसम्म त जनताहरूले आशा गरे कि आउला आउला आउला, तर सब बाजिन थाले त तिनीहरूले आवाज उठाए, हुटिङ गरे, ए आप आफ्नो कुरा नबोल, कृपालु परमहंसले राखे अनुसारको प्रश्नको समाधान गर। विरोधी सिद्धान्तको ठूलो हल्ला मचियो, बोल्नै दिएनन्। त उनीहरूले प्रयत्न गरे तर हिसाब किताब बनेन। त उनीहरूले मिटिङ गरे प्राइभेट, ती विद्वानहरूले कृपालु परमहंसलाई नराखिकन। यो जुन प्रश्न कृपालु परमहंसले यहाँ राखेका छन् यसको उत्तर हुन सक्दैन, किनकि वेद शास्त्रमा छ नै विरोधी सिद्धान्त। त्यसैले हामीलाई यहाँ अपमान गर्न बोलाइएको, क्रिटिसाइज गर्न। त्यसैले अब उनीहरूले एक डिसिजन लिए र त्यो डिसिजन आएर माइकमा बोलिदिए, हेर्नुहोस् यो जुन कृपालु परमहंसजीले यहाँ प्रश्न राखेको छ त्यसको जवाफ अब स्वयं कृपालु परमहंसले नै दिनुहुने।
0: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 MHz आइतबार सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नुहोला। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्सङ्ग पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98560-35800 र 98460-24162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री राम।

0: नाथ मन्दिर,
1: गुरुकुल,
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदार

0: कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा प्रोपाइटर पंडित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी मोबाइल नंबर 98460-54635 98464-43853।
1: एकीकृत सेवा कार्यालय कास्कीबाट प्राप्त हुने सेवा सुविधाहरू ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू कम्पनी दर्ता प्रमाणपत्र प्रबन्ध पत्र नियमावली प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधिक सम्बन्धी कागजातहरू
2: संचालकहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
1: कम्पनी संचालक समितिको निर्णय
2: क वा ख वर्गको बैंकबाट जारी गरिएको रु 5,00,000 बराबरको 5 वर्ष अवधिको बैंक ग्यारेन्टी सक्कल
1: उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
2: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू
1: उद्योग दर्ताको निवेदन फारम ख
2: नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो
1: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि
2: मेसिन औजारको कोटेसन र स्किम
1: साझेदारी फर्मका लागि साझेदारी कबुलियतनामा
2: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि
1: आवश्यकता अनुसार 34% सहमति सहितको सरजमिन मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस
2: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता
1: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र
2: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र
1: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा
2: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र
1: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता
2: IEIA गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना टाँस मुचुल्का सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस स्किम स्वीकृत कार्यसूची तथा IEIA प्रतिवेदन
1: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार

नमस्कार, शुभ बर्बाद। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूका लागि आज मनोरञ्जन, राम रमाइलो, घुमघाम र भेटघाटको समय रहेको छ। आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्न राम्रो हुनेछ। सहकर्मी, साथी अथवा सहयोगीसँग जय झगडा हुने दिन पनि रहेको छ। बल प्रदर्शन गर्नु हुँदैन, नत्र सानोतिनो चोट पटक नै लाग्न सक्ने परिस्थिति बन्नेछ। भौतिक उपकरण अथवा सुख सुविधाको वस्तु खरिद गर्ने समय पनि रहेको छ। नयाँ लगानी गर्नु छ भने जीवन साथीको नाममा शुरू गर्दा तपाईँलाई निकै राम्रो हुनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुनेहरूका लागि आज झै झगडा तथा वाद विवादबाट टाढा बस्दा राम्रो हुनेछ। अर्काको काम अथवा विषयवस्तुमा ध्यान दिएमा अवगाल अथवा अपदश खेप्नु पर्ने समय रहेको छ। प्रतिस्पर्धा र परीक्षामा सफलता पाउने दिन रहेको छ। तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तयारी गर्नु राम्रो हुनेछ। परिवारमा चलिरहेको कुनै असमझदारी अथवा भ्रमको निवारण हुनेछ। प्रयास, प्रतिस्पर्धा, सिकाइका आधारमा मात्र एउटा दक्ष व्यक्ति बन्न सक्दछ भन्ने ठानी आजको जीवनको वास्तविक लक्ष्य पैल्याउने दिन रहेको छ। समग्रमा समय खराब रहेकाले सतर्क हुन आवश्यक छ।